0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 18 गते सोमबार, ईस्वी सम्वत जून 1 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि दिनमा 3:25 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा ज्येष्ठा साँझमा 6:28 त्यसपछि मूल नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा सिद्धि 2:43 त्यसपछि साध्य योग लाग्नेछ। करोडमा तैकिला अहोरात्र रहनेछ। आनन्दाद योगमा आज पद्मयोग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिनमा 34 घटी 18 पला अर्थात 13:45 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे। बिहारमा 5:10 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:54 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 8:04 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 5:24 रहेको छ। आज विश्व आमा बुबा दिवस रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशिको
1: व्यक्तिहरूको लागि आज समय त्यति परपर्दो रहने छैन। साना काममै अल्झिँदा महत्वपूर्ण योजना पछि पर्न सक्नेछ। यात्रा र सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्ने दिन रहेको छ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने देखिएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। काममा अपेक्षित सफलता प्राप्त गर्न निकै कठिन हुनेछ। खर्च बढ्न सक्ने संकेत परिरहेको छ। अध्ययनमा ध्यान दिए पनि परिणाम कमजोर रहन सक्नेछ। धैर्यता र समयता अपनाउन आवश्यक छ। सोच विचार गरेर निर्णय लिनु आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिको लागि आजको दिन सकारात्मक रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। व्यापारबाट राम्रो आमदानी प्राप्त गर्न सक्नुहुनेछ। यात्राको अवसर मिल्ने दिन रहेको छ। अध्ययनमा पनि प्रगति हुनेछ। भौतिक सुख सुविधा बढ्ने सम्भावना रहेको छ। परिचय निकै लाभदायक बन्न सक्नेछ। आज गरिने कामबाट महत्वपूर्ण लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। आत्मबल पनि उच्च रहनेछ। आत्मविश्वास बढेर जाँदो छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज सफलता प्राप्त गर्ने दिन रहेको छ। तपाईँले यसअघि गरेका कामबाट आज महत्वपूर्ण आर्थिक लाभ पनि हुनेछ। अध्ययन र बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। अग्रजको सुझाव निकै लाभदायक हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना पनि रहेको छ। आमदानीका स्रोत विस्तार हुन सक्ने देखिएको छ। व्यवसायमा सकारात्मक परिणाम मिल्नेछ। सम्पत्ति अथवा सवारी सम्बन्धी लाभ तपाईँलाई प्राप्त हुनेछ। तपाईँको आत्मबल बढ्ने दिन रहेको छ। सामाजिक सम्मान प्राप्त हुनेछ भने आजको दिन निकै उपलब्धिपूर्ण रहनेछ। धार्मिक यात्राले तपाईँको मनमा शान्ति छाउनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिको व्यक्तिहरूको लागि आज स्वास्थ्य प्रति निकै ध्यान दिनुपर्ने दिन रहेको छ। विवाह र झमेलाबाट टाढा रहन आवश्यक छ। मानसिक तनाव बढ्न सक्नेछ। आर्थिक पक्ष कमजोर रहनेछ। व्यापारमा अपेक्षित लाभ नहुन सक्छ। अध्ययनका काम अधुरा रहने देखिएको छ। आर्थिक कुराले नै आफन्तसँग मतभेद बढ्न सक्ने देखिएको छ। धैर्यता राख्न आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोला। आज जे काम गर्दा पनि सतर्क भएर गर्नुपर्ने देखिएको छ। पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज केही चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। काममा हस्तक्षेप गर्ने व्यक्तिहरू सक्रिय हुन सक्नेछन्। योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ। बोलीका कारण विवाद उत्पन्न हुन सक्ने देखिएको छ। सहयोगीको साथ कम मिल्नेछ। जिम्मेवारी बढ्ने सम्भावना पनि रहेको छ। धैर्यता राख्न सके सफलता मिल्नेछ। आवेगमा निर्णय नगर्नुहोला। बुद्धिमानीले समस्या समाधान हुनेछ भने लक्ष्यतर्फ तपाईँ अघि बढ्न सक्नुहुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन शुभ रहनेछ। रोकिएका काम पूरा हुने सम्भावना पनि रहेको छ। व्यापार र पेसागत क्षेत्रमा निकै राम्रो प्रगति हुनेछ। साझेदारी व्यवसायबाट लाभ मिल्नेछ। पारिवारिक सुख बढ्नेछ भने श्रमको पनि उचित मूल्याङ्कन हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। नयाँ योजना सफल हुन सक्ने ग्रह गोचर रहेको छ। आमदानीमा वृद्धि हुनेछ भने उत्साह र आत्मविश्वास बढेर जानेछ। आज नयाँ व्यवसायको थालनी र महत्वपूर्ण काम गर्नका लागि दिन उपयुक्त रहेको छ। तर आज आफन्तसँग तपाईँको हातबाट कारोबार नगर्नुहोला। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिन सामान्य रहनेछ। आज धैर्यपूर्वक अघि बढ्नु पर्ने दिन रहेको छ। सामान्य काममै समय खर्च हुनेछ। योजना कार्यान्वयनमा केही ढिलाइ हुन सक्छ, आत्मविश्वासको कमीले अवसर गुम्न सक्छ, अरूमाथि बढ़ी निर्भर नहुनु राम्रो हुनेछ, मेहनतको फल ढिलो प्राप्त हुनेछ, आर्थिक लाभ तत्काल नदेखिन सक्छ, नयाँ कामको आधार तयार हुनेछ, समयमताले सफलता दिलाउनेछ, भविष्यमा फाइदा हुने काम पनि प्राप्त हुनेछ। पारिवारिक विषयमा समझदारी अपनाउनुहोला, अनुभवी व्यक्तिको सुझाव निकै उपयोगी हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिको लागि आजको दिन निकै राम्रो रहनेछ, व्यावसायिक वातावरण अनुकूल रहनेछ, आर्थिक अवस्था बलियो हुने सम्भावना रहेको छ, परिवारको सहयोग प्राप्त हुनेछ, नयाँ सोच र योजना सफल हुन सक्छ, प्रेम सम्बन्धमा खुशी मिल्नेछ, अध्ययनमा प्रगति हुने ग्रह गोचर रहेको छ, यात्राको अवसर प्राप्त हुनुका साथै प्रतिष्ठा बढ़ने दिन रहेको छ, बिहान सवारी चलाउँदा निकै सावधानी अपनाउनुहोला, सृजनात्मक कार्यमा रुचि बढ़ने दिन रहेको छ, नयाँ जिम्मेवारीले भविष्यको मार्ग प्रशस्त गर्नेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज स्वास्थ्यमा समस्या आउन सक्ने ग्रह गोचर रहेको छ, चोटपटकबाट जोगिन निकै सावधानी अपनाउनुहोला, अरूका विषयमा अनावश्यक चासो नदिँदा राम्रो हुनेछ, अवसर आए पनि उपलब्धि सीमित रहन सक्छ, विवादित जिम्मेवारी तपाईँलाई आइलाग्न सक्छ, आवेगमा निर्णय नगर्दा राम्रो हुनेछ, गोप्यता कायम राख्न आवश्यक छ, वाद विवादबाट टाढा रहनुहोला, धैर्यताले समस्या कम गर्नेतर्फ ध्यान दिनुहोला, सोचेर काम गर्नु निकै राम्रो हुनेछ, आर्थिक कारोबार गर्दा विशेष सतर्कता अपनाउन आवश्यक छ, आफन्तसँगको सम्बन्धमा संयमित व्यवहार गर्नु उपयुक्त हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिको लागि आज स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ, जोखिमयुक्त काममा सावधानी अपनाउन आवश्यक छ, काममा चुनौती बढ्न सक्छ, अपेक्षित लाभ प्राप्त गर्न केही कठिन हुनेछ, प्रतिस्पर्धीहरू सक्रिय हुनेछन्, अधिकार र हितको रक्षा गर्न मेहनत गर्नुपर्ने दिन रहेको छ, खर्च बढ्न सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ, ठगी अथवा धोका हुन सक्नेतर्फ ध्यान दिनुहोला, कानूनी विषयमा सतर्क रहनुहोला, आज दिनभर सचेत रहँदा निकै राम्रो हुनेछ, पुराना समस्या समाधान गर्न धैर्यता आवश्यक रहनेछ भने कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्ने सम्भावना रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आजको दिन शुभ रहनेछ, स्वास्थ्यमा सामान्य सुधार आउनेछ, प्रियजनसँगको भेटघाटले तपाईँको मन प्रसन्न रहनेछ, मनोरञ्जन र घुमफिरको अवसर तपाईँलाई प्राप्त हुनेछ, प्रेम सम्बन्ध बलियो रहनेछ, साथीभाइको सहयोग प्राप्त हुनेछ, आमदानी बढाउने योजना सफल हुनेछ, व्यावसायिक यात्रा हुन सक्छ, भौतिक सुविधा बढ्ने संकेत पनि रहेको छ, आजको दिन खुशी र उत्साहका साथमा बित्नेछ, नयाँ सम्बन्धले भविष्यमा लाभ पुर्याउनेछ, परिवारका सदस्यबाट सुखद समाचार प्राप्त हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज व्यवसायबाट मिश्रित फल प्राप्त हुनेछ, योजना अनुसार काम बढ्न सक्छ, हल्लाको पछि नलाग्नुहोला, नोक्सानी हुन सक्छ, सेवामूलक कार्यबाट लाभ मिल्नेछ, बौद्धिक क्षेत्रमा सफलता प्राप्त गर्ने ग्रहयोग रहेको छ, प्रतिभा प्रदर्शन गर्ने अवसर पनि तपाईँलाई रहेको छ, प्रयत्नले लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ, नयाँ काम शुरू गर्ने सम्भावना पनि रहेको छ, दीर्घकालीन लाभको आधार तयार हुनेछ, धैर्यता राख्न सके उपलब्धि हात पर्नेछ, धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ, मित्रजनसँगको सहकार्यबाट सकारात्मक परिणाम प्राप्त हुने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै अब लागौं आजको साई दृश्यगत यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्, त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको ठहरनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेका शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ बेला बिहानमा 5:10 5:53 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:53 8:35 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:35 10:18 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:18 मध्याहमा 12:00 रोग बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:43 उद्योग बेला रहनेछ। दिनमा 1:43 3:25 चर बेला रहनेछ। दिनमा 3:25 5:08 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ भने दिनमा 5:08 साँझमा 6:50 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:50 8:08 काल बेला रहनेछ। साँझमा 8:08 देखि 9:25 सम्म शुभ बेला रहनेछ। राति 9:25 देखि 10:43 सम्म रोग बेला रहनेछ। राति 10:43 देखि 12 सम्म उदय बेला रहनेछ। राति 12 देखि 1:18 सम्म सहर बेला रहनेछ। राति 1:18 देखि 2:35 सम्म लाभ बेला रहनेछ। राति 2:35 देखि 3:52 सम्म अमृत बेला रहनेछ। राति 3:52 देखि 5:10 सम्मको समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 7:30 नौ बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz ले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। फिर्के खोला खोजी अभियान सकियो, फेवाताल पुरिने जोखिमबारे चिन्ता, बालबालिकामाथि फेसबुक मार्फत अत्याधिक दुर्व्यवहार हुने गरेकोमा सरकारबाट चिन्ता व्यक्त। फेवातालमा सुरक्षा मापदण्ड विपरीत संचालित जल पर्यटन व्यवसायमा अनुगमन, दुई बालकको उद्धार, राजपाद्वारा रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक, प्रधानमन्त्री बालनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, भीम रावलद्वारा तत्काल स्पष्टीकरण दिन माग। भारतबाट घटेर आए पनि नेपाल आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य, नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको सहयोग र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। पोखरा महानगरपालिकाले फिर्के खोला खोजी अभियान अन्तर्गत खोला घरभित्र तथा मापदण्ड मितेर बनाइएका संरचना हटाउने काम सम्पन्न गरेको जनाएको छ। जेठ 10 गतेदेखि संचालन गरिएको अभियानमा फिर्के खोलाका करिब 8 किलोमिटर क्षेत्रमा रहेका 160 संरचना हटाइएको महानगरले जनाएको छ। महानगरका अनुसार नाप जाँचपछि गाडिएका 588 सीमा स्तम्भभित्र परेका सबै संरचनाको डोजर चलाएको छ, तर स्थायी प्रकृतिका धेरै संरचना पूर्ण रूपमा नभत्काइएको पाइएको छ। महानगरको प्रतिवेदन अनुसार खोला घरमा 45 स्थायी र 115 अस्थायी संरचना थिए। अस्थायी संरचना पूर्ण रूपमा हटाइए पनि अधिकांश स्थायी संरचना भने आंशिक रूपमा मात्र भत्काइएको छ। महानगरको सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख पुरूषोत्तम थापाले अस्थायी संरचना पूर्ण रूपमा हटाएको र बाँकी स्थायी संरचना घरधनीले स्वयं हटाउने बताउनुभयो। अभियानपछि अर्को चुनौतीका रूपमा भत्काइएका संरचनाका सामग्री र डोजरले निकालेको माटो व्यवस्थापनको विषय देखिएको छ। ती सामग्री खोला छेउमै छाडिएकाले वर्षासँगै बगेर फेवातालमा पुग्ने जोखिम बढ़ेको भन्दै सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले फिर्के खोलाबाट बग्ने फोहोर र माटोले फेवातालमा थप असर पुग्न सक्ने बताउनुभयो। यसबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत गाईघाट क्षेत्रमा अस्थायी चेक ड्याम निर्माण गरी माटो र फोहोर फेवातालमा पुग्न नदिने बताउनु भएको छ, तर सम्बन्धित शाखा र अधिकारीहरूले चेक ड्याम निर्माणको मिति, प्रक्रिया र तयारीबारे स्पष्ट जानकारी नभएको बताएका छन्। फिर्के खोला सरङकोट क्षेत्रबाट बग्दै पोखरा महानगरका विभिन्न वडाहरू हुँदै फेवातालमा मिसिन्छन्। नाप जाँचका क्रममा खोलाको चौडाई 3.30 मिटरदेखि 40 मिटरसम्म र गहिराई 4 देखि 9 मिटरसम्म रहेको पाइएको छ। प्रतिनिधि सभामा नेपाल भारत सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विवाद र चौतर्फी आलोचना भएको छ। आइतबार सांसदहरूको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि भारतको केही भूमि मिचेको तथ्य भेला पारेको बताएका थिए। प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि सीमा सम्बन्धी विषयमा नयाँ तथ्यहरू जानकारीमा आएको उल्लेख गर्दै दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको दावी गरे। उनले सीमा विवादको यथार्थ अवस्था पत्ता लगाउन नेपाल र भारतले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड़ दिँदै मित्रवत वार्ता मार्फत समस्या समाधान गर्ने बताए। भारतले नेपालको जग्गा मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ। प्रधानमन्त्री शाहले संसदमा भने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति भने सांसदहरूले तत्काल आपत्ति जनाएका छन्। सांसदहरूले नेपालको आधिकारिक नक्सा र राष्ट्रिय अडान विपरीत अभिव्यक्ति आएको भन्दै त्यसलाई सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। उनीहरूले सीमा विवाद जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको भनाईले भ्रम सिर्जना गर्न सक्ने तथा राष्ट्रिय हितमा प्रतिकूल असर पर्न सक्ने बताएका छन्। सांसदहरूले सरकारको अध्यायकारिक धारणा स्पष्ट गर्न र प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको ध्यानकर्षण समेत गराएका छन्। सीमा विवादका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदनमा चर्को बहस भएपछि यस विषयले राजनीतिक तरंग समेत उत्पन्न गरेको छ। के बोले त प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा सुनौ जस्ताको जस्तै
1: धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले

0: नै अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ. अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो. त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ. धन्यवाद. सहकारीको विषयमा पनि सोध्नु भएको थियो. सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ. हामीले सहकारीबाट उठाएको पनि पैसा छ. अस्ति लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो 50-60 लाख जस्तो दिएको थियो. यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सरकारी सहकारीहरूबाट उठाएरै उहाँहरू पीड़ितहरूलाई पैसा बाँड्ने हो. त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु. धन्यवाद.
1: अब बाँकी समाचार. शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेश समितिले आइतबार आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिताको बढ़ाउन मीडियाको भूमिका विषयको अन्तर्क्रिया गरेको छ. कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्रियाशील पत्रकार महिला डब्ल्यूडब्ल्यूजेकी केन्द्रीय सदस्य दुर्गा अधिकारीले राज्यले व्यवस्था गरेको आरक्षणलाई कामकाज कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नु पर्नेमा जोड़ दिनुभयो. उहाँले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता 41.8% पुगेको देखिए पनि सीमान्तकृत समुदायका महिलाको अवस्था अझै कमजोर रहेको बताउनुभयो. विशेष गरी मुस्लिम पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिला को प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो संविधानले निर्दिष्ट गरेको सहभागिताको मर्मलाई आत्मसात गर्दै सीमान्तकृत दलित आदिवासी मधेसी र आर्थिक रूपमा विपन्न महिलालाई नीति निर्माणको तहमा पुर्याउन अर्थपूर्ण आरक्षण र सकारात्मक वेदको नीति आवश्यक रहेको छ. अधिकारीले स्थानीय तहको दलित महिला सदस्य जस्ता कोटालाई औपचारिकता मात्र सीमित नराखी प्रमुख वा उपप्रमुख संस्था कार्यकारी पदहरूमा उनीहरूको समानुपातिक उम्मेद्वारी सुनिश्चित गर्नुपर्नेमा माग गर्नुभयो. संकल्प गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता थिमेल सेना पंगेनीले राज्यले बाध्यकारी बनाएको व्यवस्था बाहेक अन्य क्षेत्रमा ध्यान नदिएको दावी गर्नुभयो. उहाँले महिला सहभागिता बढ़ाउन सकारात्मक विद र नीतिगत सुधार गर्दै निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्कमा छूट दिने र 33% संवैधानिक व्यवस्थालाई पालना गर्दै कार्यकारी पदहरूमा महिलाको उम्मेद्वारी सुनिश्चित गर्नुपर्ने चर्चा गर्नुभयो. राजनीतिक दलहरूले टिकट वितरण गर्दा सीमान्तकृत महिलालाई प्राथमिकता दिने आन्तरिक नीति बढ़ाउने र गाउँ गाउँलाईसम्म महिला अधिकारबारे सचेतना फैलाउनु पर्ने जानकारी दिँदै उहाँले राजनीतिक दलहरूले तल्लो तहदेखि नै महिलाहरूका लागि सार्वजनिक बोल्ने कला नेतृत्व विकास र कानूनी साक्षरता सम्बन्धी विशेष तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो. उहाँले खर्चिलो बन्दै गएको निर्वाचन प्रणालीले सीमान्तकृत महिलालाई राजनीतिबाट बाहिर राख्ने जोखिम बढ़ेकाले दल वा राज्य तहका तर्फबाट विशेष आर्थिक प्याकेज वा निर्वाचन कोषको व्यवस्था गर्न आग्रह गर्नुभयो. कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी नारायण कार्कीले पुरूषको तुलनामा सबै महिला सीमान्त वर्गमा पर्ने बताउनुभयो. महिलामा पनि पिछड़िएको समुदायलाई प्राथमिकता दिन आग्रह गर्दै उहाँले संविधान संशोधन गर्दा जनसंख्याको अनुपातमा महिलाको प्रतिनिधित्वको व्यवस्था गर्न माग गर्नुभयो. उहाँले प्रत्यक्षतर्फ महिलाका लागि निर्वाचन क्षेत्र छुटाएर महिला बीच प्रतिस्पर्धाको व्यवस्था गर्न आग्रह गर्नुभयो. समारोहमा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, सूचना आयोगका निवर्तमान आयुक्त दुर्गा भण्डारी र प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य केशव शरण लामिछानेले मीडियाले सीमान्तकृत महिलाको मुद्दालाई प्राथमिकताका साथ उठाउनु पर्ने धारणा राख्नुभयो. नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मा, कास्कीका उपाध्यक्ष माधव रेग्मी, समाधान दैनिकका प्रधान सम्पादक भरत कोरेला, नेपाल रेडियो नेपाल गण्डकीका प्रमुख शान्ति गुरूङ, संकल्प गण्डकी प्रदेशका उपाध्यक्ष मिलन भुजेल, महासचिव ईश्वरी विक लगायतले महिला नेतृत्व स्थापित गर्न समाज र परिवारको सहयोगसँगै संचार माध्यमले उनीहरूको सवाल पक्षलाई उजागर गर्नुपर्नेमा जोड़ दिएका छन्. नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर किशोरीको संख्या बढ़ेसँगै अनलाइन दुर्व्यवहारको जोखिम पनि बढ़दै गएको तथ्याङ्क सार्वजनिक भएको छ. भोइस अफ चिल्ड्रेनले पोखरामा आयोजना गरेको बाल अधिकार प्रबन्धन र अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा संचारकर्मीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत अध्ययन तथा सरकारी तथ्याङ्कले बालबालिका अनलाइन यौनजन्य सन्देश, अश्लील सामग्री र विभिन्न प्रकारका साइबर दुर्व्यवहारको जोखिममा रहेको देखाएको हो. कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक दाजु घिमिरेले सन् 2023मा 13-18 वर्ष उमेर समूहका 514 बालबालिकामाथि गरिएको अध्ययनका नतिजा सार्वजनिक गरेका हुन्. अध्ययन अनुसार सहभागी बालिका मध्ये 38.6% यौनजन्य सन्देश प्राप्त गरेको बताएका छन्. 34% अश्लील तस्विर र 13.6% अश्लील लिङ्ग वा भिडियो प्राप्त गरेको बताएका छन्. 6.8% बालिका अन्य प्रकारका अनलाइन दुर्व्यवहार र शोषणमा परेका अध्ययनले देखाएको छ। बालकको अवस्था पनि फरक नरहेको अध्ययनले देखाएको छ। स्वाभाविक बालक मध्ये 32.3% यौनजन्य सन्देश, 29.2% अश्लील तस्विर तथा 15.5% अश्लील लिंक वा भिडियो प्राप्त गरेको बताएका छन्। 6.2% बालक अन्य अनलाइन दुर्व्यवहारमा परेको तथ्याङ्कमा उल्लेख छ। अध्ययन अनुसार 97% बालबालिकाको इन्टरनेटमा पहुँच रहेको छ, तर सहभागी 99% अभिभावकसँग इन्टरनेट सुविधा भए पनि अनलाइन बाल यौन दुर्व्यवहार, कानूनी व्यवस्था, उजुरी प्रक्रिया तथा डिजिटल संस्थाबारे पर्याप्त जानकारी नभएको पाइएको छ। त्यसै गरी नेपाल प्रहरी साइबर ब्यूरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष 81-82 772 बालबालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 351 बालक र 421 बालिका रहेका छन्। सार्वजनिक तथ्याङ्कले अनलाइनमा हुने बालबालिका सम्बन्धी 81% भन्दा बढ़ी घटना फेसबुक मार्फत हुने गरेको देखिएको छ। कार्यक्रमका सहभागीहरूले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्दै बढ़दै जाँदा बालबालिकाको डिजिटल सुरक्षा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै अभिभावक, विद्यालय, संचार माध्यम र सरकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। कार्यक्रममा संचारकर्मीहरूले बाल अधिकार तथा अनलाइन सुरक्षा सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउन गरी सचेतना अभिवृद्धिमा योगदान दिनुपर्नेमा जोड़ दिएका छन्। कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रदेवी शर्माको समितिमा जिल्ला सुरक्षा समितिको आपद अधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेको जल पर्यटन सम्बद्ध व्यवसायहरूको शनिबार अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्ने लागेका 14 वर्ष र 11 वर्षका 2 बालकको उद्धार गरिएको छ। अनुगमनका क्रममा संचालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालन नगरेको पाइएको छ। सारा उमेर नपुगेका बालबालिकालाई एक्लै छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता नअपनाएको देखिएको छ। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकाले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको, तथ्य सुधारको निर्देशन भएको व्यवहार विदितै छ। अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई दनदनको स्थिति भएकोले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाको मापदण्ड पालना गराई व्यवसाय सञ्चालन गर्नुपर्ने पूर्ण ध्यानकर्षण गराएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कड़ा कार्यवाही गरिने पनि जानकारी गराइएको छ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवाको भाडादर तोकेको छ। राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी प्रदेशकै पहिलो प्रदेश हो। भौतिक पूर्वाधार विकास तथा यात्रा व्यवस्था मन्त्रालयले नयाँ नियमावली अनुसार भाडा निर्धारण गरेको हो। चार पाङ्ग्रे सवारी साधन प्रयोग गर्दा अब सेवाग्राहीले शुरूमै 60 रूपियाँ बुझाउनु पर्नेछ। यात्रा जतिसुकै छोटो भए पनि शुरूवाती 60 र 2 किलोमिटरको 97 गरी न्यूनतम 157 रूपियाँ भाडा लाग्नेछ। त्यसभन्दा बढ़ी दूरीका लागि प्रति किलोमिटर 48 रूपियाँ र 50 पैसा भाड़ा तोकिएको छ। दुई पाङ्ग्रेस सवारी मोटरसाइकल र स्कूटरको हकमा सवारवाती भाड़ा 35 रूपियाँ कायम गरिएको छ। त्यसपछि प्रति किलोमिटर 16 रूपियाँ 85 पैसाका दरले भाड़ा तिर्नुपर्नेछ। दुई पाङ्ग्रेकामा यात्रा गर्दा न्यूनतम 48 रूपियाँ 85 पैसा भाड़ा लाग्ने नियम बनाइएको छ। सरकारले इन्धनको आधारमा छूटको व्यवस्था समेत गरेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारीले 10% र विद्युतीय सवारीले 15% छूट दिनुपर्नेछ। मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार कम्पनीले आधार भाड़ा र दूरी अनुसारको शुल्क एपमै देखिने गरी राख्नुपर्नेछ। तोकिएको शुल्क भन्दा थप रकम लिन नपाउने व्यवस्था कड़ाईका साथ लागू गरिने उहाँले बताउनुभयो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले मन्त्री स्तरीय निर्णय मार्फत नै यो भाड़ा दर स्वीकृत गरेको हुन्। राइड सेयरिङ नियमन र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार यो निर्णय भएको हो। संघीय ऐन नआएकाले गण्डकी प्रदेश सरवारी तथा यातायात व्यवस्था ऐन 2073/76 दफा 13 टेकेर यो नियम ल्याइएको मन्त्रालयले जनाएको छ। हाल यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनी दर्ता गर्ने प्रक्रिया समेत शुरू भइसकेको छ। महिला पर्यटन व्यवसायीले आफ्नो स्वास्थ्य र अधिकारका बारेमा सूचना जनाएका छन्। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला पर्यटन व्यवसायी सभञ्च ओटेफले स्वास्थ्य कार्यक्रम गरेका हुन्। गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयसँगको समन्वयमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्वास्थ्य विज्ञका रूपमा सेवा अस्पतालकी मेडिकल निर्देशक एवं स्त्री रोग विशेषज्ञ डाक्टर सरिता गुरूङले प्रशिक्षण दिएकी थिइन्। उनले प्रजनन स्वास्थ्य, पाठ्यघरको समस्या र स्तन क्यान्सरको शुरूआती पहिचानको विषयमा जानकारी दिइन्। मानसिक स्वास्थ्य र स्वास्थ्य जीवनशैली कसरी अप्नाउने भन्ने बारेमा पनि उनले सहभागीलाई सिकाइन्। कार्यक्रममा सहभागी महिलाले आफ्नो स्वास्थ्यका बारेमा विशेषज्ञसँग अन्तर्क्रिया र जिज्ञासा राखेका थिए। मञ्चकी अध्यक्ष ममता नेउपाले संस्थाले महिला उद्यमशीलतासँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको बताइन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन्। संस्थापक अध्यक्ष जमुना पराजुलीले शिक्षा स्वास्थ्य र आर्थिक पाटो बलियो भए मात्र महिला अधिकारको वास्तविक पर्दाबुति हुने धारणा राखिन्। कोपिला नेपालका प्रमुख बिना सिरवालले महिलाको आफ्नो स्वास्थ्यप्रति आफै सजग बन्नुपर्ने बताइन्। स्वास्थ्य सेवामा महिलाको पहुँच र जानकारी विस्तार गर्न आवश्यक रहेको उनको सुझाव थियो। मञ्चकी सल्लाहकार दुर्गा ढकालले महिलाको स्वास्थ्य अधिकारका लागि राज्य निजी क्षेत्र र समुदाय मिलेर काम गर्नुपर्ने बताइन्। कार्यक्रम संयोजक सुशीला भण्डारीका अनुसार पर्यटन व्यवसाय र विभिन्न सरकारवालाको कार्यक्रममा सहभागी रहेको थियो। महिला सशक्तिकरणलाई केन्द्रमा राखेर यो कार्यक्रम गरिएको उनले जानकारी दिन्। मञ्चकी महासचिव भावना राणा बाटकुले कार्यक्रम सञ्चालन गरेकी थिइन्। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारीले समावेशी विकासका लागि महिलाको स्वास्थ्य र अधिकार मुख्य कुरा भएको बताए। पर्यटन क्षेत्रमा काम गर्ने महिलाका लागि स्वास्थ्य सुरक्षा कार्यस्थलमै मैत्रीपूर्ण वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यस्ता कार्यक्रमले महिलाको स्वास्थ्य चेतना बढाउन प्रभावकारी हुने बताएका छन्। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ। व्यवस्थापन संकाय अन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अध्ययन अनुसन्धान क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले आगामी दिनमा यस कार्यक्रमलाई अझ सशक्त ढंगबाट निरन्तर दिँदै जाने जानकारी दिनुभयो। अनुसन्धान व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको विषय छनौट समस्या पहिचान र प्रस्तावना लेखनको प्राविधिक पक्षबारेको गहन अध्ययनले मात्रै अनुसन्धान प्रभावकारी बन्ने बताउँदै समयको उचित व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनुभयो। दोस्रो दिनको सेसनमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक एवं अनुसन्धान विज्ञ रेशमलाल पौडेलले अनुसन्धान पद्धति सम्बन्धी सहजीकरण गर्दै अनुसन्धान प्रक्रियामा अप्नाइने विधि तथ्याङ्क संकलनका तरिका तथा विश्लेषणका आधारहरूभूत पक्षबारे जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय अनुसन्धानका लागि उपयुक्त अनुसन्धान डिजाइन तथा नमूना छनौटका अन्त्यबारे प्रकाश पार्दै अनुसन्धानलाई व्यवस्थित विश्वसनीय र वैज्ञानिक बनाउन अनुसन्धान पद्धतिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। पहिलो दिन प्रस्तावना लेखन विषय छनौट समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षमा रहेर वृहत छलफल गरिएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूको तर्फबाट आफ्नो अनुभव राख्दै सफल देवकोटाले यस्तो कार्यक्रमले अनुसन्धान प्रति विद्यार्थीहरूको रुचि र क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। 20 जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको सो दुई दिने कार्यशाला गोष्ठीमा अनुसन्धान सम्बन्धी विविध विषयमा अनुसन्धान व्यवस्थापन समिति संयोजक भण्डारी एमबीएस कार्यक्रम संयोजक राजकुमार सुवेदी अनुसन्धान व्यवस्थापन समिति सदस्य कार्की तथा उप प्राध्यापक सन्तोष भण्डारीले सहजीकरण गरेका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओए टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
8: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
7: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
9: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
8: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
10: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
11: कुकुरको भ्याक्सिनेसन
10: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462-89-989।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। विपक्षीहरूको नाराबाजी र धकेलाधे कालबीच प्रतिनिधि सभा नियमावली पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नियमावली मौसेदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिवेदन सभामुख डुईपी अरियालले निर्णयार्थ पेश गर्ने तयारी गरे, लगत्तै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए। नियमावली संविधान र प्रचलित कानून अनुसार बाजिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरूको अडान थियो। सभामुख अरियालले विपक्षीको माग व्यवस्था गर्दै निर्णयार्थ पेश गरेपछि विपक्षी सांसदहरूले बेल घेराउ गरेका थिए। एमाले सांसद ऐन महरा सहितले उफ्रिँदै बेल घेराउ गर्न पुग्दा मर्यादा पालकले रोकेका थिए। विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध गरे पनि सभामुखले अरियाल ले प्रतिवेदन पारित भएको घोषणा गर्नुभयो। नियमावलीमा सांसदहरूका लागि विशेष साधिकार हुने उल्लेख रहेको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले हिजोको संसद बैठकमा नेपालले पनि भारतीय जमिन मिचेको अभिव्यक्ति दिएपछि यसको जतिफे विरोध भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसदको रोस्टमबाट नेपालले पनि अरूको सीमा मिचेको छ भन्नु अत्यन्त गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको राजनीतिज्ञ र कूटनीतिज्ञहरूको भनाई छ। उनीहरूले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन्। हिजोको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताएका थिए, तर यो अभिव्यक्ति गलत भन्दै सीमाविदहरूले खेद व्यक्त गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर नरेन्द्र खनाल, डाक्टर जगत भूषाल, सीमाविद प्रभावकर शर्मा र डाक्टर द्वारिकानाथ ढुङ्गेलले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको भनाईले आफूहरूलाई आश्चर्यमा पारेको बताएका छन्। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वार पारको जग्गा भोकाधिकारसँग सम्बन्धित रहेको भन्दै स्पष्टीकरण दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात सीमा वार पारको जग्गा भोकाधिकारसँग सम्बन्धित रहेको बताएको हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स बाउन्ड्री प्रिन्सिपल अवलम्बन नगरेको कारणले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। दुवै देशले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्ध व्यक्त गरेको पनि परराष्ट्रले स्मरण गराएको छ। यता पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री वीरेन्द्र शाह अप्रिय सत्य नबोल्न सुझाव दिएका छन्। पूर्व प्रधानमन्त्री भट्टराईले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै प्रधानमन्त्री शाहलाई उक्त सुझाव दिएका हुन्। देश र जनताले धेरै आशा गरेका युवा इन्जिनियर प्रधानमन्त्रीलाई मित्रवत सुझाव भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले लेखेका छन्। संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो, राम्रो गर्नुभयो, पदमा बहाल रहन्जेल, हाम्रो नीतिशास्त्रको यो पदांश निरन्तर स्मरण गर्दा राम्रो होला। सत्ययम ब्रुहयार्तप्रिय ब्रियातम, सत्य बोल प्रिय बोल अप्रिय सत्य नबोल। प्रधानमन्त्री शाहले आइतबार संसदमा भारतले मात्रै नेपालको सीमा मिचेर नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थावत राखेको छ। भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ। निगमका संचालक समितिको जेठ 17 गतेको निर्णय अनुसार जेठ 18 गते बिहिबार

जेठ 18 गते सोमबार बिहान 1 बजेदेखि लागू हुने गरी साविकको खुद्रा मूल्य बिक्री कायम राखिएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकेको बताएका छन्। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ़िरहेको र सोही कारण आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकेको निगमको दावी छ। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल र अमेरिका बीच उद्यमशीलता तथा नवप्रवर्धन मार्फत रहेको बलियो सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। एसेन्ट समिट 2026मा आफ्नो धारणा राख्दै उहाँले उच्च गुणस्तरका आउटडोर सामग्रीदेखि अत्यन्त कठिन हिमाली वातावरणका लागि विकसित संचार प्रविधिसम्मका अमेरिकी उत्पादन र विशेषज्ञताले नेपालको पर्यटनमा टेवा पुर्याउनेको बताउनु भएको छ। यस्ता उत्पादन तथा सेवाले अमेरिकी व्यवसायका लागि समेत नयाँ अवसर सृजना गरिरहेको उहाँको भनाइ छ। अमेरिकाले नेपालसँग नवप्रवर्धन आर्थिक वृद्धि तथा द्विपक्षीय कार्य सहकार्यलाई अगाडि बढ़ाउन निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले नेपाललाई विश्व स्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न साझेदारी अझ सुदृढ बनाउने बताउनुभयो। समिटमा 1400 भन्दा बढ़ी पर्वतारोही अभियान नेता नवप्रवर्धन आउटडोर ब्राण्डका प्रतिनिधि तथा पर्यटन क्षेत्रका अगुवाहरूको सहभागिता रहेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। अब खेलकुदको समाचार। इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलोरले जितेको छ। गैराती भएको खेलमा बेंगलोरले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलोरले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलोरका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रशीद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलोरका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजल्डबुडले समान 2 विकेट लिए। यो सँगै बेंगलोरले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022मा उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 वटा टोली सहभागी रहेका थिए। यता श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमिफाइनलमा पुगेको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हरायो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई 1-0 गोलले हराएको थियो। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। भूटानले श्रीलंकालाई 4-0 गोलले हराएको थियो। प्रतियोगितामा हिजै राति पाउने 8 बजे खेलेका छन्। यो समूहबाट भारत बंगलादेशले मालदिवसलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ। यो खेलले समूह विजेता निर्धारण गर्नेछ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा मौसममा विभिन्न वायु प्रणालीको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमीदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव सक्रिय रहेको छ। यो मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादली लगेको छ। देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लागेको छ। अहिले कोशी बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज सोमबार पनि देशभरकै मौसममा आंशिकदेखि साधारणतया बादलीको अवस्था रहने देखिन्छ। देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल हुनेछ। यो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रिने सम्भावना छ। महाशाखाका अनुसार ती क्षेत्रहरूमा साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चाङसित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सिर्के खोला खोजी अभियान सकियो। फेवाताल पुरिने जोखिमबारे चिन्ता। बालबालिकामाथि फेसबुक मार्फत अत्याधिक दुर्व्यवहार हुने गरेकोमा सरकारवालाबाट चिन्ता व्यक्त। फेवातालमा सुरक्षा मापदण्ड विपरीत सञ्चालित जल पर्यटन व्यवसाय अनुगमन। 2 बालकको उद्धार।
राष्ट्रपतिद्वारा रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक प्रधानमन्त्री बालनको अभिव्यक्ति प्रति कांग्रेसको आपत्ति भीम रावलद्वारा तत्काल स्पष्टीकरण दिन माग भारतबाट घटेर आए पनि नेपाल आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको सहयोग र श्रीलंकालाई हराउँदै नेपाल सात महिना च्याम्पियनशीपको सेमिफाइनलमा प्रवेश रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबर संगालोको समय सकिएको छ तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ हाम्रो प्रसंसार बुलेटिन अहिले 9 बजे खबर संगाला आउनेछ हामी छौं सफलताको पाइलामा अब के गर्नु तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला शुभ दिन

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
12: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852910504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्ट मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807567 9857325575
4: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061541994 541495 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560235 98086 35480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161-520-179।
10: डिभिजन वन कार्यालय कास्कीको सूचना, सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
9: प्रथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
10: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा, सम्पर्क नम्बर 0161-570-171।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु।
2: अब आइतबारदेखि शुक्रबार सम्म बिहान

हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी कल्पनाको डोरी संस्कारको डोरीले जुन हामीलाई बाँधेको छ, जब हामी साना थियौं त्यसलाई चुडाउन सक्दैन थियौं। आज चुडाउन सक्छौ तर हामीलाई यस्तो लाग्छ हामी चुडाउन सक्दैनौ, यसै कारण बाँधिरहन्छौ बाँधिरहन्छौ बाँधिरहन्छौ अनि नोकर जस्तो बनेर यो जीवनलाई बिताउँछौ। कसको नोकरी गर्छौ? उसको होइन जसको नोकरी गर्नु पर्थ्यो, तर त्यसको जसको नोकरीबाट केही पाइँदैन, केही पनि पाइँदैन। जोसँग दिनका लागि न कहिले थियो, न त छ, न त रहनेछ, त्यसको चाकडी गर्छौ। मोर्सो कौन कुटिल खलकामी, यातन दियो चाह्यो बिसरायो, ऐसो नमक हरामी। भर भर उधयो विषय को धावे, जैसे सुकर ग्रामी। सुरपतित को ठौर कहाँ है, सुनिए श्रीपत स्वामी। कहाँ जाऊं, के गरूं, जहाँ तो चलिरहेको छ समयको जसलाई म रोक्न सक्दिन, जहाँ तो चलिरहेको छ समयको जसलाई म रोक्न सक्दिन। म कोशिश गर्छु यसलाई बिस्तारै चलाउनका लागि, तर यसको गति कम हुँदैन। जाँतो घुमिरहेको छ, जाँतो घुमिरहेको छ, जाँतो घुमिरहेको छ, जाँतो घुमिरहेको छ, अनि मलाई थाहा छ घुन जसरी नै मैले पिसिनु पर्छ, तर घुन जुन गहुँमा छ त्यसका बारेमा तपाईँले कहिले सोच्नुभयो? गहुँ राख्छन् नि बोरामा, यहाँ जाँतो छ, यहाँ बोरा छ जसमा गहुँ राखिएको छ, अनि घुन त्यसमा हुन्छ। घुनको अवस्थाका बारेमा तपाईँले कहिले सोच्नु भएको छ? कति प्रसन्न हुन्छ त्यो घुन। एक बोरा भरिको गहुँ उसको हो, र उसले जति खान चाहन्छ खान सक्छ, अनि खाइरहेको हुन्छ। उसलाई थाहा छैन के भइरहेको छ, के हुन लागेको छ, त्यसलाई उसले बिर्सेको छ। तपाईसँग एउटा समय थियो, तपाईमा त्यो हिम्मत थियो, त्यो साहस थियो, जसको जति बखान गरे पनि त्यति नै कम हुन्छ। एउटा यस्तो केही गर्नुभयो तपाईँले आफ्नो जीवनमा, जुन यति धेरै आँटिलो काम थियो कि कुरै नगरौं, र त्यो काम सबैले गर्नुभएको छ, सबैले। के हो, के थियो? जब तपाईँले हिँड्न सिक्नुभयो, मात्र एउटा इच्छा थियो अनि उठ्नुभयो तपाईँ।

जस्तै उठ्नुभयो, आफ्नो खुट्टामा अडिने कोशिश गर्नुभयो, तपाईं धर्मराउनुभयो, किनकि तपाईंका खुट्टा यति सबल थिएनन् ताकि तपाईंको वजनलाई धान्न सकुन्। लड्नुभयो। असफल हुनुभयो। त्यसपछि के भयो? फेरि उठ्नुभयो।

फेरि उठ्नुभयो, फेरि कोशिश गर्नुभयो, फेरि असफल हुनुभयो, लड्नुभयो, त्यसपछि फेरि के गर्नुभयो, फेरि उठ्नुभयो। यस्तो गर्दा गर्दै तपाईँको खुट्टा सबल हुँदै गयो, दरो बन्दै गयो, दरो बन्दै गयो, दरो बन्दै गयो, दरो बन्दै गयो। तपाईँ असफल हुने क्रम त अवश्य भयो, असफलता त अवश्य पाइरहनु भयो, तर कहिल्यै त्यस कुरालाई स्वीकार कहिल्यै गर्नु भएन। म असफल भए, म असक्षम भए, उठिरहनु भयो साहसका साथ, असफल भइरहनु भयो, तर असफलतालाई कहिल्यै आफ्नो हृदयसम्म आउन दिनु भएन, आफूसम्म आइपुग्न दिनु भएन। अनि एक दिन के भयो, तपाईँले पहिलो पाइला चाल्नुभयो, त्यसपछि दोस्रो, त्यसपछि तेस्रो, त्यसपछि चौथो, र तपाईँ हिँड्न थाल्नुभयो। जब तपाईँ हिँड्न थाल्नुभयो तब तपाईँले यस्तो तालचा आफ्ना लागि खोल्नुभयो, अब तपाईँ यो सारा संसारमा जहाँ पनि जान सक्नुहुन्छ। पर्खाल ढल्यो, ढोका खुल्यो, डोरी चुडियो, त्यो जुन डोरी, हिँड्न सकुला या नसकुला कहिले यस्तो भएन। साहस आज उसैको हालत कस्तो छ, सानो काममा असफल हुन्छ, टाउको समाउँछ, मबाट हुँदैन, म गर्न सक्दिन, मेरो भाग्य, भाग्य मेरो कर्म, मेरो कर्म, म अभागी छु, म अभागी छु, मेरो जीवनमा एकदमै दुर्भाग्य छ, त्यसैले यो भइरहेको छैन, म सफल हुन सकिन। लड्नुभयो, फेरि उठ्नुभयो। यस्तो त नामै लिनु हुँदैन, हुन सक्दैन, कर्मको त कुरै आएन, किनकि पहिला कर्मको फल पाउने कुरा तपाईँको दिमागमा भरिएको थिएन। त जति पनि तलमाथि भएको छ सबै थोक भोग्नुपर्छ, हिन्दू धर्ममा यसको कुनै छोटो तरिका छैन। यस्तो होइन चार आना यता दियो, पाँच आना उता दियो, अलिकति यो घट्यो, अलिकति त्यो घट्यो, लड्डु त्यहाँबाट, अलिकति अझै कम हुनेछ, प्रश्नै उठ्दैन। यमराज छन्, तपाईँले गर्नुभयो, भोग्नुपर्छ। हेर्नुहोस्, मैले कानून बनाएको होइन, म त केवल भनिरहेको छु, ठिक कुरा हो या होइन मलाई थाहा छैन, र यसकारण भनिरहेको छु ताकि तपाईँ कुरालाई बुझ्नुहोस्। जुन कर्मको फल आज तपाईँ भोगिरहनु भएको छ त्यो पूर्व जन्मको होइन, यही जन्मको हो। किनकि यदि तपाईँले यो बुझ्नुहुनेछ त्यो पूर्व जन्ममा होइन यसै जन्ममा भइरहेको छ, त्यो फल भोगिरहनु भएको छ भने तपाईँ सुधार्न सक्नुहुन्छ आफ्नो जीवनलाई, अहिले समय छ। त्यसैले म भनिरहेको छु, कथा सुनाउनको लागि भनिरहेको छैन, म यसकारण भनिरहेको छु अहिले पनि समय छ। एक दिन मात्र समय तपाईँको जीवनमा बचेको छ भने पनि तपाईँ केही गर्न सक्नुहुन्छ यो दिनमा, केही यस्तो गर्नुहोस्। आज कि तपाईँको भोलि शान्तिपूर्ण होस्, आनन्दले बितोस्, र यदि आज गर्नुभयो अनि भोलि भयो, भोलि त्यही गर्नुहोस् जुन आज गर्नुभएको थियो, अनि दोस्रो दिन पनि, तेस्रो दिन पनि, चौथो दिन पनि, पाँचौं दिन पनि आनन्दले तपाईँको जिन्दगी बितेर जानेछ। यहीँबाट मैले शुरू गरेको थिएँ कि हामी यही चाहन्छौ, सबैको एउटै चाहना हुन्छ, हामी फुलौं फलौं, फल्न पनि सक्नुहुन्छ, फुल्न पनि सक्नुहुन्छ, समृद्धि तपाईँको संसारमा हुन सक्छ, तर त्यो तपाईँ भित्रबाट आउनेछ,
शान्ति तपाईं भित्र छ, बाहिरबाट आउँदैन। भगवान तपाईं भित्र छन्, बाहिर पाइँदैनन्, बाहिर भेटिँदैनन्। बाहिर यो संसार छ, बदलिरहनेछ संसार। त्यो पहाड देख्नु भएको छ, त्यो सधैँ कहाँ त्यहाँ थियो र? त्यो पहाड त्यहाँ देखिरहनु भएको छ नि, त्यो सधैँ कहाँ त्यहाँ थियो र? त्यसमाथि जुन रुख देखिरहनु भएको छ, त्यो सधैँ त्यहाँ कहाँ थियो र? त्यो सधैँ कहाँ त्यहाँ रहन्छ र? त्यो पहाड सधैँ कहाँ रहन्छ र? किनकि एक दिन आउनेछ, यो पृथ्वी नै यहाँ रहने छैन। यो सूर्यलाई तपाईँले देखिरहनु भएको छ, यो पनि यहाँ रहने छैन। चन्द्रमालाई तपाईँले देखिरहनु भएको छ, यो पनि रहने छैन। यो मैले भनिरहेको छैन, होइन, यो वैज्ञानिकहरूको भनाइ हो। किनकि आइन्स्टाइनले भनेका छन्, जुन चीज बन्छ त्यसको नाश पनि हुनेछ। यो हुनेछ। अनि मानिसहरू छन्, मेरो यस्तो समस्या छ, मेरो त्यस्तो समस्या छ, भगवान मेरो समस्याको हल गरिदेऊ। मानिसहरू आउँछन्, म कहाँ? हजुर, मेरो यस्तो समस्या छ, म के गरौं? म भन्छु, तपाईँ पहिला आफ्नो समस्यालाई बुझ्नुहोस्। तपाईँ नयाँ हुनुहुन्छ, समस्या पुरानै हो। यो समस्या धेरै समय पहिलादेखि यहाँ छ। थाहा छैन कति मान्छेलाई यसले सताएको हुँदो हो। समस्या नयाँ होइन, तपाईँ नयाँ हुनुहुन्छ। तपाईँ गइसकेपछि यसले अरू कसैलाई समात्नेछ। तपाईँ समस्याको समाधान होइन, समस्याबाट टाढा रहनुहोस्। आफ्नो सामु त्यसलाई आउन नदिनुहोस्। किन? जे जति पनि निराशा छ आफ्नो जीवनमा, त्यसलाई छोड्नका लागि तयार हुनुहुन्छ मात्र त्यही कुरा हो। तपाईँ त्यही हात्ती हुनुहुन्छ जो यति शक्तिशाली छ। वास्तवमा उसले आफ्नो पाइला अघि सारे भने त्यो डोरीको कुनै यस्तो शक्ति रहँदैन त्यसमा, त्यसले तपाईँलाई रोक्न सकोस्। त्यो संस्कार जुन तपाईँले आफूमा बचाउनु भएको छ, यसलाई म कहिल्यै तोड्न सक्दिन। जुन दिन त्यो वास्तविक साहस जुन तपाईँसँग एउटा समयमा थियो, जब तपाईँ त्यस साहसलाई अघि ल्याउनुहुनेछ अनि त्यो पाइलालाई अघि सार्नुहुनेछ, त्यस दिन तपाईँको जिन्दगी एकदमै बदलिनेछ। त्यस दिन तपाईँ उसको हुनुहुनेछ जुन तपाईँको मनको मन्दिरमा छन्। त्यस दिन त्यो मन्दिरको ढोका खुल्नेछ, कोही अरूका लागि होइन, तपाईँका लागि, तपाईँका लागि। त सबभन्दा ठूलो कुरा हो, जे जति पनि भइरहेको छ हुनेछ, मेरो जीवनको कुरा होइन, तपाईँको जीवनको कुरा हो। तपाईँको खुसी, मेरो खुसीको जिम्मेवार म हुँ, तपाईँको खुसीको जिम्मेवार तपाईँ हुनुहुन्छ। मेरो जीवनको जिम्मेवार म हुँ, तपाईँको जीवनको जिम्मेवार तपाईँ हुनुहुन्छ, अरू कोही होइन। र यो कानूनलाई कसले बनाएको हो? उसैले, जसले तपाईँलाई बनाएका छन्, मलाई बनाएका छन्, अनि यो सारा पृथ्वीलाई

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखराक महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हेलो
4: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
6: दिन त हेलो भन्नुहोस् त
4: हेलो हजुर
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
5: ए नानी के भने रहेछ के भयो
6: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल किन दिन्थे
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
9: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9556028104
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर।
11: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
9: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
11: सम्पर्क
9: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9845505251।
12: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेन नि।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
11: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेजुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98161 62983, 98562 5855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
14: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
17: मेरी आमै नि घर बनाउन लाएको कुरा त चढाइ पनि छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161 541 9 85, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9 4, स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होटी र पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ. समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। मनसूनको समय नजिकिँदै गर्दा केही पछिल्लो समयमा पानी पर्ने क्रम एकदमै ठूलो पानी पर्ने क्रम बढ़ेको छ। भात्तै पर्ने त्यसपछि फेरि रोकिने एकछिनपछि फेरि घाम लाग्ने खालको अवस्था चाहिँ देख्न थालेका छौं। हामीले यो वर्षको मनसून बाढ़ी पहिरोमा केन्द्रित रहेर विपद पूर्व तयारीको विषयमा छलफल गर्नेछौ र मनसून कस्तो रहला र त्यो सँगसँगै प्लानिङ प्री प्लानिङ हामी के गर्न सक्छौ सरकारसँग स्थानीय तह छ प्रदेश सरकार छ केन्द्रमा पनि यो विषयमा छलफल भइसकेको छ। हामी यो विषयमा चाहिँ छलफल गर्नेछौ। छलफलका लागि हामीसँग हुनुहुन्छ विपद पूर्व तयारी सञ्जाल जीपीनेट नेपाल गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ। नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशका विपद व्यवस्थापन समिति संयोजक हुनुहुन्छ। आईएनएफ नेपाल विपद व्यवस्थापनका संयोजक हुनुहुन्छ हरिबन्धु अर्याल। उहाँसँगको कुराकानी लिएर आएका छौं। विगतका वर्षहरूदेखि नै विपद यो विपद पूर्व तयारी सञ्जाल गण्डकी प्रदेशले विभिन्न किसिमका तयारीहरू विभिन्न किसिमका संघ संस्थासँग बसेर हामीले कसरी तयारी गर्न सक्छौ भनेर लामो समय विपद यो मनसून शुरू हुनुभन्दा पूर्व नै बसेर हामी छलफल गरिरहेका थियौं र यो वर्ष पनि के कामहरू हुँदैछन् त्यो विषयमा पनि हामी केन्द्रित हुनेछौ। हरिश्वर यहाँलाई कार्यक्रममा स्वागत छ। अहिलेको यो वर्षको मनसूनको अवस्था चाहिँ कस्तो होला सर?
1: धन्यवाद यसको आयोजना गर्नुभएको छ। एकदमै हामी प्री मनसुन फेजमा छौँ अहिले होइन। अहिले हामी प्री मनसुन भन्छौँ। विशेष गरी मनसुन चाहिँ यो जुन 1 देखि 30 सेप्टेम्बर 4 महिनाको अवधिलाई फुल मनसुन पिरियड भनेर भनिन्छ। तर अहिले हामी प्री मनसुनमै मनसुनको फ्लेम गरिरहेको छौँ होइन। पानी पर्ने तपाईँले भनिसक्नुभयो, पानी गरिब पर्ने गरी रोकिने फेरि ठुलो पानी पर्ने यसको पनि प्रभावहरू देखिरहेछ। भनेपछि त्यसैलाई कसरी प्रिपेयरनेस अथवा पूर्व तयारी गर्न सकिन्छ भनेर विपद व्यवस्थापन प्राधिकरणले 3 दिन अगाडि चाहिँ तपाईँको मनसुन प्रिपेयरनेस प्लान अथवा चाहिँ मनसुन जन्य विपदहरूबाट कसरी तयार गर्न सकिन्छ यसको कार्ययोजना चाहिँ प्रस्तुत गरेका छ। र अहिले चाहिँ यो मनसुन 4 महिनाको अवधि जुन हामी चाहिँ जेठ 18 देखि असोज 24 असोज महिनासम्मलाई लिन सक्छौँ असोज 15 सम्मलाई यो अवधिमा करिब 51,868 घरधुरी चाहिँ प्रभावित हुने भनेर चाहिँ मनसुन प्रिपेयरनेस प्लानमा आकलन गरिएको छ। त्यस घरधुरीका 2,26,661 जनसङ्ख्या 2,26,661 जनसङ्ख्या प्रत्यक्ष रूपमा चाहिँ प्रभावित हुन सक्ने भनेको हुनाले चाहिँ अहिले अब आकलन गर्ने क्रममा त गत वर्षको भन्दा अहिले चाहिँ पानीको भोल्युम चाहिँ कम हुने देखाइरहेछ होइन। ग्लोबल फरकास्टहरूले एन्टिसिपेटरी फरकास्ट हेर्दाखेरि ग्लोबल्ली एनालाइसिस गर्दाखेरि त्यही पनि यो पाइनले पनि 2,26,661 मानिसहरू प्रत्यक्ष प्रभावित हुने चाहिँ आकलन चाहिँ अहिले गरिरहेका छौँ।
0: यो खालको डाटा चाहिँ कसरी निकालिन्छ अब भनौँ न त्यो
1: हजुर। यसलाई के छ भने जल तथा मौसम विज्ञान विभागले चाहिँ विश्व मौसम संगठनहरूको चाहिँ विश्वभरको क्षेत्रीय स्तरको डाटाहरू एनालाइसिस गर्ने र नेपालको विगत 20 वर्षदेखि को पानी पर्ने ट्रेन्डको डाटाहरू एनालाइसिस गर्ने र ग्लोबल प्यारामिटरलाई बढी प्रायोरिटी बेसमा चाहिँ एनालाइसिस गरिरहेको छ। जस्तै चाहिँ तपाईँको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको आकलन गर्ने होइन, त्यसपछि आएर चाहिँ विश्व मौसम संगठनले जे आकलन गरिरहेको छ, हाम्रो चाहिँ बंगालको खाडीलाई विशेष गरी टार्गेट लिइरहेछ भने त्योबाट हुन सक्ने पानीको प्रभावलाई चाहिँ हामीले चाहिँ विशेष गरी चाहिँ यसको चाहिँ आकलनको रूपमा चाहिँ प्रक्षेपण गरिरहेको छ। तर अब यसो छ, पानी पर्छ कम पर्छ भन्दैमा पनि तपाईँको पूर्व तयारी जुन गरिरहेछ, अब यसको पनि प्रक्षेपण कस्तो छ भन्नुहुन्छ भने 35 देखि 45% मात्रै यसको पोसिबिलिटी
0: होइन।
1: जस्तै अब अहिले फरकास्ट गर्यो भन्दैमा 100% यो भएन मिलेन भन्ने समुदायमा जुन मेसेजहरू जान सक्छ त्यो पर्ने कम पर्ने सम्भावना भनेको 35 देखि 45% मात्रै हो। म तपाईँलाई एउटा उदाहरण भन्छु। म 5-7 वर्ष अगाडि युकेमा गाँदाखेरि चाहिँ के भयो भने त्यहाँको मनसुन फरकास्टले चाहिँ आज पानी पर्दैन भनेर 98% देखाइरहेको थियो, तर मान्छेहरू छाता लिएर हेरिरहेको थियो कि 2% त बाँकी छ नि त, पानी पर्ने सम्भावना 2% बाँकी छ भनेपछि त्यो लेभलसम्मको प्रिपेयरनेस त्यहाँ चाहिँ छ। तर हाम्रो त आज पानी पर्दैन भन्यो मौसम विज्ञानले भनेदेखि ल यसले मिलाउँदो रहेछ भन्ने कन्सेप्ट चाहिँ जनसमुदायमा छ, किनभने यो चाहिँ एउटा प्रक्षेपण हो, विभिन्न डाटाहरू एनालाइसिस गरेर निकालिएको, विधिबाट निकालिएको चाहिँ निष्कर्ष हो। यसको यसको पोसिबिलिटी पनि तपाईँको जम्मा चाहिँ 35-45% चाहिँ पोसिबिलिटी रूपमा लिन सकिन्छ नेपालको कन्टेक्समा हेर्दाखेरि। त्यो स्थिति चाहिँ छ।
0: हजुर, गण्डकी प्रदेशलाई हेर्ने हो भने चाहिँ कस्तो छ सर अवस्था, कुन क्षेत्र चाहिँ जोखिम देखिन्छ?
1: गण्डकी प्रदेशमा अहिले चाहिँ हाम्रो धेरै नदीनालाहरू भएको प्रदेश पनि हो हाम्रो, र नेपालकै बढी पानी पर्ने क्षेत्र पनि हाम्रो पोखरामा चाहिँ विशेष गरी लुम्ने क्षेत्र भएको हुनाले यहाँ चाहिँ विपदका घटनाहरूमा चाहिँ विशेष गरी चाहिँ नवलप्रासी, पूर्वी नवलप्रासीको भागमा चाहिँ हामी चाहिँ बाढीकै बढी जोखिम देखिन्छ भने अरू पहाड़ी जिल्लाहरूमा चाहिँ यो फ्ल्यास फ्लड अथवा खहरे बाढी स्टाइलको बाढीहरू आउने र नदीहरूमा मारीदेखि बागलुङ जिल्ला, स्याङ्जा जिल्लाहरू बढी चाहिँ संकटमा रहेको देखाएको छ, अहिले चाहिँ हाई भल्नरेबिलिटीमा देखाइरहेछ। त उनीहरू चाहिँ गण्डकी प्रदेशमा पनि यसको सम्भावना ठूलो छ, क्षति हुन सक्ने चान्सेसहरू बढी छ। र गण्डकी प्रदेश चाहिँ कस्तो रहेछ भन्नुहुन्छ भने यहाँ चाहिँ हाम्रो दुईवटा हिमाली जिल्लाहरू पनि छन्, मनाङ र मुस्ताङ। जुन मनाङ मुस्ताङमा पानी कम पर्ने जिल्लाको रूपमा लिइन्थ्यो भने अहिले पानी चाहिँ निरन्तर परिरहेको कारणले गर्दा चाहिँ त्यहाँ गत 3-4 वर्ष अगाडि त कागबेनीमा ठूलो फ्लड आएर चाहिँ त्यहाँ प्रभाव पनि पार्यो। मनाङकै ताल क्षेत्रहरू चाहिँ बारीबाट धेरै चाहिँ क्षतिग्रस्त स्थिति भयो, धारापानी क्षेत्रहरू। त्यो उनीहरूले चाहिँ हाम्रो चाहिँ अब क्लाइमेट चेन्ज अथवा जलवायु परिवर्तनले पारेको प्रभावबाट पनि प्रत्यक्ष चाहिँ मनाङ मुस्ताङका भागहरू र हिमाली जिल्लाहरूका भागहरू चाहिँ हामी चाहिँ अत्यन्तै तापक्रम बढ्दा पनि चाहिँ त्यो ब्लास्टिङ हुने, हिमतालहरू ब्लास्टिङ भएर चाहिँ हुने क्षतिहरू पनि एकातिर छ भने अर्कोतिर तपाईँको चाहिँ हाम्रो चाहिँ भूभागको लेन्स चाहिँ जुन कमजोर छ, त्यो कमजोरको कारणले लेन्सलाई त पहिरोहरू पहिरोको सम्भावना पनि गण्डकी प्रदेशमा तीव्र देखिन्छ। अहिले
0: तयारीको सन्दर्भमा हेर्दाखेरि विगतको वर्षको तुलनामा चाहिँ यो वर्ष चाहिँ के फरक छ?
1: अहिले चाहिँ विशेष गरी के राखेको छ भने अहिले हामी गण्डकी प्रदेशका सबै जिल्लाहरूले चाहिँ जिल्ला स्तरीय विपद पूर्व तयारी तथा प्रतिकारी योजना तयार गरेका छौँ। 11 जिल्लामा चाहिँ तपाईँको विपद पूर्व तयारी तथा प्रतिकारी योजना तयार गरेका छ र मनसुन अवधिमा चाहिँ आवश्यक समन्वयको लागि भनेर सबै जिल्लामा विभिन्न सम्पर्क व्यक्तिहरूको विवरण चाहिँ तयार गरेका छ। यदि इमर्जेन्सी आइहाल्यो भने, डिजास्टर भयो अथवा मौसम विज्ञानले चाहिँ गत 24 घण्टामा ठूलो पानी पर्छ भन्ने आकलन गर्यो भने सम्पर्क कसरी गर्ने, त्यहाँको अवस्था र जानकारी कसरी गर्ने भन्ने सम्पर्क व्यक्ति चाहिँ पनि तोकिन्छ र विभिन्न विपद परिसकेको अवस्थामा चाहिँ विभिन्न टिमहरूको चाहिँ स्थापना गरेका छ अहिले। जस्तै खोज्दा उद्धार टिम कसले लिड गर्ने, होइन, एसेसमेन्टको लागि अथवा पहिचानको लागि कसले लिड गर्ने, तत्काल रेस्पोन्सको लागि कसले लिड गर्ने, फर्स्ट एडको लागि कसले लिड गर्ने भन्ने हिसाबको चाहिँ पनि विभिन्न चाहिँ टिमहरू, जुन हामी चाहिँ रेस्पोन्स टास्क टिम भनेर भन्छौँ अङ्ग्रेजीमा, त्यस्तो टिमहरू चाहिँ गठन गरेका छ। त्यो कारणले गर्दाखेरि हामी टाइमली चाहिँ इन्फर्म हुन सकिने अवस्था पनि छ र तत्काल रेस्पोन्स गर्न सकिने अवस्था पनि छ।
0: हजुर सर, यही कुरामा चाहिँ जस्तै कतिपय अवस्थामा हामी कहाँ एकदमै समन्वयकै अभाव थियो, होइन, त्यो चाहिँ तपाईँ त लामो समयदेखि विपदको क्षेत्रमा हुनुहुन्छ सर, त्यो चाहिँ कतिको छ समन्वय?
1: त्यो अब जिल्लाहरूले चाहिँ जिल्ला विपद व्यवस्थापन समिति जुन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुन्छ उहाँले एउटा बैठक चाहिँ बोलाउनु भएको छ अहिले र समन्वयको लागि चाहिँ प्रयास चाहिँ गर्नुभएको छ। अब प्रदेश सरकारबाट चाहिँ प्रदेश स्तरीय विपद व्यवस्थापन को लागि हामी प्रदेश स्तरीय विपद व्यवस्थापन पूर्व तयारी योजना बनाउन सकेको अवस्था चाहिँ छैन। अहिले चाहिँ अस्ति पनि हामी एउटा चाहिँ एडभोकेट गरिरहेको छौँ हामीले पनि, अब प्रदेश स्तरकै हाम्रो विपद व्यवस्थापन पूर्व तयारी योजना र प्रतिकार योजना चाहिँ निर्माण गर्नुपर्छ। यसको लागि हामी सबै जिल्लाहरूबाट इन्फर्मेसन लिएर चाहिँ यो काम गर्नुपर्छ र नेसनल सरकारबाट, संघीय सरकारबाट बनेको जुन मनसुन प्रिपेयरनेस प्लान छ त्यसकै आधार बेसमा रहेर हामी प्रदेश स्तरीय मनसुन प्रिपेयरनेस प्लान पनि बनायौँ भने र प्लान वेमा हामी रेडी भयौँ भने तपाईँको प्रिपेयरनेस बढी इफेक्टिभ हुनसक्छ। नत्र भने के हुन्छ, आयो आयो आयो आयो ल बारी आउनु भयो अरे भन्ने हुन्छ, त्यसको आधारमा दौडिँदाखेरि चाहिँ खासै त्यति चाहिँ इफेक्टिभली चाहिँ हामी रेस्पोन्स गर्न सकेको अवस्था हुँदैन र समुदायलाई पनि सचेतना पहिला नै अबबाटै सचेतना गराउनुपर्छ कि मनसुनको कमसेकम प्रक्षेपणलाई समुदायले एडेप्ट गर्न सकोस् कि, होइन अब खेतीबालीका कुराहरू छ तपाईँको नट ओन्ली ह्युमन लाइफ मात्रै मानिससँग जोडिएको आर्थिक कुराहरू हुनसक्छ सामाजिक सांस्कृतिक विषयका कुराहरू हुनसक्छन् यी सबै कुराहरू हामी त अब कृषिमा निर्भर समुदाय छ होइन पानी कम पर्दाखेरि अहिले पानी कम पर्ने गर्दछ भन्दा भन्ने आकलन गरिरहेछ अब चाहिँ अलिकति ड्राई सिजनबाट पनि एडेप्ट हुने खालको प्लान्टहरूको बिउहरू चाहिँ कमिटीले अहिलेबाट अब चाहिँ धान रोप्नेको बिउ राख्ने समय छ भने अहिले नै त्यो ड्राई सहन सक्ने धानलाई कसरी चाहिँ प्रमोट गर्न सकिन्छ त्यो इन्फर्मेसनहरू कम्युनिटीमा टाइमली नै दिन सकियो भने यसबाट हुने क्षतिलाई चाहिँ हामी चाहिँ त्यही अवस्थामा चाहिँ गाउँ गर्न
0: सक्छौँ। हजुर, स्थानीय तहहरूले चाहिँ पूर्व तयारीमा कतिको काम गरेको पाउनु भएको छ
1: हजुरको अनुभव हो। अब नेपालमा अहिले तपाईँको नेपालको संविधानले पनि स्पष्ट चाहिँ विपद व्यवस्थापनमा तीनवटै सरकारको भूमिकालाई चाहिँ प्रमुख भूमिकाको रूपमा लिएको छ संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार अझ बढी भूमिका स्थानीय सरकारकै छ किनभने डिजास्टरमा एउटा के भनिन्छ भन्नुहुन्छ भने फर्स्ट रेस्पोन्स फ्रम कम्युनिटी देमसेल्फ भन्छ अङ्ग्रेजीमा कम्युनिटीले नै आफ्नो पहिलो रेस्पोन्स नै गर्नुपर्छ अथवा उसको पहिलो उद्धारकर्ता पहिलो रेस्पोन्सकर्ता भनेको उसको छिमेकी नै हो अनि त्यो छिमेकी भनेको स्थानीय सरकार हो नि त्यो स्थानीय सरकारले चाहिँ अहिले अब यस्तो छ स्थानीय सरकारमा विभिन्न संघ संस्थाहरू विभिन्न निकायहरू गएर चाहिँ योजना बनाइदिने काम चाहिँ गरिरहेको छ मेरो आफ्नो अनुभवको आधारमा तर स्थानीय सरकार त्यसलाई ओन गर्न सकेको अवस्था चाहिँ छैन त्यो प्लान के को लागि बनाइयो यसको रेस्पोन्सको लागि तयारी के गर्नुपर्छ स्थानीय सरकारले अहिलेसम्म नै के जोड गरेका छ भने वार्षिक बजेट छुट्याउने तर तर के भने आगो लागि भएकोलाई राहत दिनको लागि होइन बाढीबाट प्रभावितलाई राहत दिनको लागि ओन्ली फर आफ्टर डिजास्टरको आस्पेक्टलाई मात्रै चाहिँ त्यो विपदलाई त्यसरी चाहिँ हेरिया छ तर चाहिँ डिजास्टर पछाडिको चाहिँ म्यानेजमेन्ट भनेको धेरै एक्सपेन्सिभ हो धेरै महँगो हो होइन भनिन्छ 1:7 भनिन्छ तपाईँको 1 रुपियाँ चाहिँ हामीले चाहिँ प्रिपेयरनेसमा लगानी गर्यौँ भने रेस्पोन्समा 7 रुपियाँ बढी खर्च हुनसक्छ अनि क्षति पनि भइसकेको अवस्था हुनसक्छ त्यो हुनाले स्थानीय तहले पूर्व तयारी नै जोड दिनु पर्यो पूर्व तयारी मनसुन पूर्व तयारी योजनाहरू स्थानीय सरकारले बनाउनु पर्यो र स्थानीय सरकारले त्यस्ता चाहिँ टास्क टिमहरू बनाएर ट्रेन भोलिन्टियरहरूको टिम बनाएर सम्पर्क राज्यहरूको सूची राखेर तत्काल रेस्पोन्स गर्ने अवधारणामा गयो भने फेरि अस्तोमा चाहिँ हामी यसको क्षतिलाई कम गर्न सक्छौँ र स्थानीय तहमा चाहिँ अबको अवस्था भनेको प्री मनसुनको फेजमा छौँ हामी यो अवस्थामा भनेको सूचना सञ्चारको बडा महत्व छ जुन अहिले चाहिँ रेडियो सफलताले जुन कार्यक्रम आयोजना गरेर एकदम राइट टाइममा गरेका छ यो के छ भने तपाईँको प्री इन्फर्मेसनले नै त्यो डिजास्टरको धेरै रिस्कलाई चाहिँ घटाउन सक्छ यो समुदाय लेभलसम्म लाने भूमिका स्थानीय सरकारको चाहिँ हुनुभयो स्थानीय सरकारले अहिले चाहिँ केही भएन भने तपाईँको एउटा हाते माइकको आधारमा अथवा टोलमा कुनै सामुदायिक बैठकहरू राखेर पनि सामुदायिक भवनमा भेलाहरू राखेर पनि यसको बारेमा सचेतना फैलाउने कामहरू गर्दै गयो भने र समुदाय स्तरको चाहिँ जोखिमको नक्साङ्कनहरू गर्दै गयो भनेर जोखिममा गएका घरधुरीहरू आइडेन्टिफाई गरेर चाहिँ अथवा पहिचान गरेर चाहिँ तिनीहरूको जोखिम चाहिँ पत्ता लगाउने काम गर्नेहरू भूमिका चाहिँ स्थानीय सरकारको चाहिँ ठूलो रहेको छ।
0: अहिले
1: प्री मनसुनमा हामीले गर्न खोजेको के छ भन्नुहुन्छ भने हामी विभिन्न संघ संस्थाहरू र सरकारी निकायहरूसँग चाहिँ अहिले के स्रोत छ भनेर क्यापासिटी म्यापिङको कामहरू गरेका छौँ। एउटा हामी यदि डिजास्टर भइसक्यो भने हाम्रोसँग भएको स्रोत के छ अहिले र त्यो स्रोतलाई कसरी परिचालन गर्ने भनेर क्यापासिटी म्यापिङ गरेका छौँ। जस्तै रेडक्रसको यहाँ क्षेत्रीय गोदाममा अहिले 1500 परिवारलाई हुने चाहिँ गैर खाद्य सामग्रीहरू चाहिँ स्टोर छ। आइएमएफ नेपालको चाहिँ पोखरा स्थित गोदाममा हामी अहिले 800 परिवारलाई चाहिँ हुने चाहिँ तिरपाल ब्लाङ्केट र भाँडाकुँडाहरूलाई चाहिँ गैर खाद्य सामग्रीहरू यहाँ स्टोर गरेर राखेका छौँ र अरू विभिन्न संघ संस्थाहरूसँग पनि केही न केही छ। जस डिपिनेटको मेम्बर अर्गनाइजेसनहरूले पनि आफ्नो तरिकाले रोल प्ले गरिरहनु भएको छ। त उनीहरूले चाहिँ के छ भन्नुहुन्छ अब हामीसँग भएको स्रोतले चाहिँ यदि डिजास्टरबाट गण्डकी प्रदेशमा भएको क्षतिलाई कति कभरेज गर्न सक्छौँ सक्दैनौँ भन्ने कुराको विश्लेषण चाहिँ हामी अहिले चाहिँ गर्न लागिरहेको अवस्था चाहिँ छ। त्यसले के गर्छ भने भोलि पूर्व तयारीको अवस्थामा हामी कति लेभलसम्म छौँ त भन्ने लेभलको सम्म चाहिँ हामी छलफल गरेको अवस्था चाहिँ
0: यो भएपछि भनौँ न एक खालको ढुक्क हामीसँग यति छ भन्ने खालको हुन्छ
1: अब उभएको माग पनि गर्न सक्छौँ र हामी कति पद परिवारलाई हामी कभरेज गर्न सक्छौँ भन्ने कुराको आकलन पनि भयो। तर मेन कुरा यो प्री मनसुन फेजमा चाहिँ इन्फर्मेसन र कम्युनिकेसनको बढी महत्व छ जहाँ समुदायलाई तपाईँको के गर्नु पर्यो भने अहिले त यति प्रविधि आइसकेको छ तपाईँको जल तथा मौसम विज्ञान विभागले हरेक 3 दिनको अहिले मनसुनको पिरियडमा हरेक एक दिनको मौसम फरकास्ट गर्छ उनीहरूले. आज एक दिन चाहिँ पानी कति पर्न सक्छ, कुन कुन ठाउँमा पर्न सक्छ भन्ने अलर्ट मेसेजहरू जान्छ. अब रिभर बेसिन एरियामा चाहिँ त मोबाइलमा पब्लिकहरूको अलर्ट मेसेज नै जाने गराएको छ. तर त्यो समुदायले त्यो मेसेज हेरेर चाहिँ अरूलाई पनि डिसिमिनेट गर्ने र चाहिँ आफूले त्यो सूचना हेर्न मात्रै खोज्यो भने हामी अहिले चाहिँ मोबाइलमा फेसबुकहरू चलाउँछौँ, विभिन्न ट्विटरहरू चलाइरहेछौँ भने त्योबाट पनि हामी इन्फर्मेसनहरू लिन सक्छौँ. समुदाय लेभलमा त्यो इन्फर्मेसन पुर्याउन सकियो भने अहिले हामी धेरै ठुलो हदसम्म क्षति छ.
0: त्यो केही प्रयास भएको छ समुदायले आफै सचेत कसरी हुने त जस्तै हामी त छलफल गरिरहेछौँ तर त्यो प्रभावित हुने त समुदाय
1: होइन,
0: कसरी सचेत बनाउने.
1: अहिले चाहिँ अब तपाईँको केही रिभर बेसिनहरूमा चाहिँ नेपाल टेलिकमसँग चाहिँ जल तथा मौसम विज्ञान विभागको समन्वयमा चाहिँ तपाईँको प्री मनसुन अलर्टहरू पनि जाने गरिरहेको छ. मोबाइलमै घन्टी जाने त्यो रिक्स एरियामा बसोबास गरेको अरू थरीको मान्छेहरूलाई होइन, अब यहाँ एक दिन ठुलो पाइप मिलिमिटर पानी पर्दैछ तपाईँको घरहरूमा चाहिँ क्षति हुनसक्छ, अलर्ट रहनु होला भन्ने अलर्ट मेसेज चाहिँ गएको छ. तर समस्या के भइरहेछ भन्नुहुन्छ भने मान्छेले एउटा चाहिँ समुदायको मान्छेले अलर्ट मेसेजै हेरेको छैन, आफूले हेऱ्यो भने पनि त्यसलाई रमाइलोको रूपमा ल म्यासेज आएछ भनेर अर्को व्यक्तिले डिसिमिनेट गरेका छैन. त उनीहरू चाहिँ अपाङ्गता भएका व्यक्तिहरू, प्रेग्नेन्ट वुमेनहरू, ल्याक्टेटिङ वुमेनहरू जुन छन् जुन मोस्ट भल्नेबल ग्रुपमा हामी भन्छौँ, उहाँहरूसम्म त्यो म्यासेज चाहिँ जान सकेको छैन. त्यही यदि डिजास्टर घटनाहरू भइहाल्यो अथवा मनसुनजन्ने विपदको रूपमा अहिले बाढी पहिरोकै समस्या छ भने त्यो आइहाल्यो भने पनि त्यस्तो व्यक्तिहरूलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने स्थिति छ. त उनीहरूले स्थानीय सरकारले नै यसलाई चाहिँ बढीभन्दा बढी डिसिमिनेट चाहिँ गराउनु पर्यो, यसको इम्पोर्टेन्सको रूपमा चाहिँ लिएर जानु पर्यो. खालि विपद घटना भइसकेपछि राहसँग बोकेर जाने चाहिँ मात्रै भर्नु भएन. यसको लागि अहिले हामी यो टाइम राइट टाइम हो, यो टाइममा हामी स्थानीय सरकारहरूमा त्यो प्रयास हुनु पर्यो, प्रदेश सरकारले त्यो प्रयास गर्नु पर्यो र संघीय सरकारले अहिले एनडीआरएमले चाहिँ मनसुन प्रिपेरेन्स प्लान बनाएर चाहिँ अगाडि बढाइरहेछ. अलिक कम पानी पर्ने भन्दा पनि हामीसँग 226,661 पिपलहरू प्रभावित हुन सक्ने भन्ने आक्रमण गरेका छ नि. त्यो उनीहरूले त्यो चाहिँ अब पानी कम पर्छ अरे भने ढुक्क गर्न सक्ने बस्न सक्ने अवस्था चाहिँ छैन अहिले.
0: हामीले के सामान्य रूपमा लिने गर्छौँ कि प्रबन्ध धेरै जानकार त कहाँनिर के हुँदैछ भन्ने त त्यहीको स्थानीय बासिन्दालाई थाहा हुन्छ, तर उहाँको नलेजलाई हामीले अघि यहाँले अलर्ट भने जस्तै उसले केही भने पनि सुन्दैनौँ अथवा उहाँले यो त भइरहेको थियो नि भन्ने हिसाबले लिनुहुन्छ होला. एउटा सामान्य नागरिकले मनसुन अघि चाहिँ के तयारी गर्न सक्छ?
1: हो, एउटा सामान्य नागरिकले मनसुन अगाडि अहिलेको कन्डिसनमा हेर्नुहुन्छ भने एकदम राम्रो प्रश्न गर्नु हो. अहिलेको कन्डिसनमा हेर्नुहुन्छ भने एक नम्बरमा मनसुनको फर्कास्टलाई उसले चाहिँ एडेप्ट हेर्नु पर्यो होइन, यदि सम्भावना छ भने हेर्न सक्ने अवस्थामा हेर्नु पर्यो. यदि छैन त्यहाँ त्यस्तो समस्या छ भनेदेखि तपाईँको स्थानीय सरकारले चाहिँ त्यो मनसुन फर्कास्टलाई चाहिँ कम्युनिटी लेभलमा डिसिमिनेट गर्नु पर्यो र समुदायको मान्छेहरूको आफू रिभर बेसिन एरियामा बसेको छु भने यहाँ जति बेला पनि बाढी आउन सक्छ भन्ने तरिकाले चाहिँ प्री इन्फर्म चाहिँ समुदायको मान्छेहरू हुनु पर्यो. र बाढी अहिले समस्या के भइरहेको छ भने चाहिँ बाढी पस्न सक्ने जुन भलहरू काट्न निश्चित टाइममा कटान नहुँदाखेरि एकै ठाउँमा त्यो ब्लास्टिङ हुने कामहरू भइरहेछ. तर प्री मनसुन टाइममा नै हामी निश्चित ठाउँमा भलहरू कटान गर्ने, पानीलाई सानो सानो रूपमा फालिदिने, बाहिर फालिदिने. यदि हामी नदी किनारमा छौँ भने चाहिँ सामान्य चाहिँ तपाईँको बालुवामा चाहिँ बोरामा बालुवाहरू राखेर हुनसक्छ, ढुङ्गाहरू राखेर त्यसलाई चाहिँ रिक्स एरियालाई चाहिँ मिटिगेट गर्न सक्छौँ, पानीको भला बहावहरू छिप्ने ठाउँलाई चाहिँ मिटिगेट गर्न सक्छौँ, केही माटोहरू राखेर पनि त्यसलाई पुर्न सक्ने कामहरू गर्न सक्छौँ. स्थानीय सरकारले नै गर्न सक्छ, स्थानीय घरले नै गर्न सक्छ र स्थानीय समुदायले आफ्नै घरको लेभलमा पनि प्रिपेयरनेस गर्न सक्छ, सूचना लिने र आफ्नो बहुमूल्य चिजहरू चाहिँ एउटा संरक्षित ठाउँमा चाहिँ पानी आइहाल्यो भने पनि त्यसले नबिज्ने ठाउँमा प्लास्टिक कभरेज गरेर जस्तै जग्गाको धनी पूर्जाहरू हुनसक्छ, यस्तै नागरिकताहरू हुनसक्छ होइन, पासपोर्ट हुनसक्छ, त्यसलाई सुरक्षित ठाउँमा राख्ने र समुदायका परिवारबीच बसेर चाहिँ बाढी आयो भने हामी चाहिँ कुन रूटमा कहाँ हो त हाम्रो सुरक्षित ठाउँ, हामी सुरक्षित ठाउँ जाने कहाँ हो, कसरी जाने र कसलाई कसले रेस्पोन्सिबल लिएर जाने. घरभित्र पनि तपाईँको सिनियर पिपुलहरू हुन सक्नुहुन्छ, वृद्ध वृद्धाहरू हुन सक्नुहुन्छ, उहाँहरूलाई कसले सपोर्ट गर्ने भनेर सामान्य लेभलमा घरमा छलफल गरियो भने पनि गोब्याग भन्छ, गोब्यागमा हामीले चाहिँ के ड्राई फ्रुटहरू पानीहरू पनि राख्न सक्छौँ, त्यो इमर्जेन्सी पर्दा त्यो ब्याग लिएर पनि जान सक्ने स्थिति हुनसक्छ. त्यस्तो किसिमको प्रिपेयरनेस हाउसहोल्ड लेभलको प्रिपेयरनेस गर्न सकियो भने पनि त्यो इफेक्टिभ हुन्छ. तर नेपालकै कन्टेक्स्टमा हेर्दाखेरि हामी हाउसहोल्ड लेभल भन्दा पनि कम्युनिटी लेभलको प्रिपेयरनेसमा पनि जान सके अवस्था चाहिँ छैन. त्यही भएर कम्युनिटी लेभलकै प्रिपेयरनेस हामी समुदायबाट, हाम्रो समुदाय यति इन्ट्रेस्टिङ छ हेर्नुहोस्, आमा समूह छ, विभिन्न क्लबहरू छन् होइन, यी क्लबहरूले नै एउटा संगठित बनाएर चाहिँ विपद पीड गर्ने कामहरू गर्यो भने एउटा प्रभावकारी तरिकाले यसको रेस्पोन्स गर्न सक्छ।
0: हजुर, यो विषयमा चाहिँ भनौँ न, यही डिजास्टरकै क्षेत्रमा लामो समयदेखि काम गरिराख्नुभएको छ। जस्तै विदेशको हेर्दाखेरि र यहाँको तयारीको सन्दर्भमा हेर्दाखेरि के फरक पाउनु?
1: तपाईँको अब युरोपियन कन्ट्रीहरूमा त तपाईँको मौसम फरकास्टले धेरै कुराहरू ऊ गर्छ। आज पानी यदि पर्यो भने अब भूकम्पकै हिसाबले पनि उनीहरू हाई लेभलको प्रिपेयरनेसमा छन् होइन। नेपालमा भूकम्प भने हामी मनसुनको हिसाबले त उनीहरूको खासै क्षति हुने सम्भावना कमै छ। तर साउथ एसियामा ठूलो मात्रामा जनसङ्ख्या रहेको ठाउँ र अहिले बंगलादेश तपाईँको गएर पाकिस्तान अफगानिस्तानहरू पनि धेरै मनसुन जन्य प्रकोपहरूबाट चाहिँ प्रभावित छन्। त्यहाँ पनि त्यो प्रभाव छैन। युरोपमा मैले देखेको चाहिँ के छ भन्नुहुन्छ भने उनीहरूको हाउस होल्ड लेभलको प्रिपेयरनेस प्लान छ। हाउस होल्ड लेभलमा त्यो हाई लेभलको अवेरनेस मेसेज छ कि म अघि पनि भने तपाईँलाई युकेमा चाहिँ तपाईँको अब 98% पानी पर्दैन भन्दा पनि मान्छेहरू छाता लिएर हिँडिरहेको छ। किन लिएर हिँड्नु भन्दाखेरि 2% सम्भावना छ नि त, त्यति लेभलको प्रिपेयरनेस छ होइन। अब हाम्रो यहाँ चाहिँ 35-45% आक्रमण गर्ने गरिरहेछौँ हामीले ग्लोबल्ली एनालाइसिस हेर्दाखेरि पनि। त्यो पनि अब मनसुन प्रिपेयरनेस हाम्रो धेरै परिरहेछ अहिले होइन। राडरहरू पनि हाई क्वालिटीको चाहिँ जडान भएको छ र प्रिपेयरनेस बुलेटिनहरू पनि निस्कन्छ अहिले। अब मनसुन सिजनमा हरेक दिनको बुलेटिन निस्कन्छ, त्यसलाई चाहिँ हामीले चाहिँ ख्याल गर्न सक्यो भने त्यो गर्न सक्छौँ। र अहिले विपदको अवधारणा भनेकै पूर्व अनुमानमा आधारित अवधारणा हो। अहिले हामीले गर्नुपर्ने त्यही नै हो अब, किनभने अब त हामी चाहिँ डिजास्टर भइसके पछाडि होइन कि पूर्व अनुमानको आधारमा चाहिँ हाम्रो प्रिपेयरनेस चाहिँ हुनु पर्यो। पूर्व अनुमानको आधारमा हाम्रो चाहिँ तयारी चाहिँ स्पष्ट हुनु पर्यो र समुदायलाई सचेत गराउनु पर्यो। त्यो भयो भने धेरै हदसम्म क्षति कम गर्न सकिन्छ। अहिले हामीले चाहिँ जोड गर्नुपर्ने त्यही भएर अहिले डिजास्टर रेस्पोन्स भन्दा पनि तपाईँको एन्टिसिपेटरी एक्सन फर डिजास्टर रिडक्सन भनेर भन्छ। एन्टिसिपेटै गर्ने हो, एन्टिसिपेटको आधारमा चाहिँ समुदायलाई चाहिँ तयारी अवस्थामा गर्ने हो। एन्टिसिपेट गर्दाखेरि फ्लड आएन अथवा चाहिँ मनसुनले विपद भएन भने कम्युनिटी फेरि ब्याक हुन्छ आफ्नो कम्युनिटीमा होइन। तर ऊ चाहिँ सेफ स्थितिमा चाहिँ आउन सक्छ, त्यसलाई नै प्रायोरिटी गर्नु।
0: हजुर, ठ्याक्कै अहिले त कस्तो पनि भयो भने खोला किनारमा मात्रै बाढी पस्छ भन्ने पनि भएन। अस्ति मात्रै होइन, पोखरामै पुरै रोडमा चाहिँ स्कुटरहरू बाइकहरू बगाएको अवस्था देखिएको थियो। त्यहाँ मान्छे परेको भए नि बगाउँथ्यो। आज केही वर्ष अगाडि त घटना पनि भयो होइन, रोडमै हिँड्ने क्रममा मान्छे नालामा परेर होइन ज्यान गएका घटनाहरू पनि हामीले सुनेका हौ। यो अवस्थामा जस्तै परिवारले अपनाउनु पर्ने, प्रत्येक परिवारले अब मनसुन भयो यो सम्भावना हुन सक्छ भनेर अपनाउनु पर्ने न्यूनतम सावधानी चाहिँ के हुन सक्छ?
1: अब पोखराको सन्दर्भ उठाउनु भयो तपाईँले, पोखराको सन्दर्भमा के छ भन्नुहुन्छ भने अब धेरै सिटीहरूमा के गर्ने गरिरहेको छ भने प्री मनसुन ड्रेनेज म्यानेजमेन्ट भन्छ कि, मनसुन आउनुभन्दा अगाडि नै हाम्रो ड्रेनेजहरू त ब्लकिङ भएको हुन्छ नि होइन, नालाहरू ब्लकिङ हुन्छ भने नालाहरू खोल्दै प्री मनसुनको ब्रेडमा हो। त्यो स्थानीय सरकारको चाहिँ ठुलो भूमिका हुन्छ त्यसमा। स्थानीय सरकारले चाहिँ अब अहिलेको समयमा सबै नालाहरू ब्लकिङ भएको नालाहरू सबै खोलियो होला, सडकमा पानी आउनु पाउँदैन हेर्नुहोस् होइन। हाम्रो त के छ भने मनसुन आओस् कि नआओस् कि नाला त्यो एजिटिजमा छ अनि ब्लकिङ भयो, जिरोमा देखिरहेको थियो अस्ति होइन। अब उता यो अमर सिंहतिर तालै देखेको थियो मान्छेहरूले, अनि त्यस्तो कन्डिसन छ। त्यसलाई प्री मनसुन ड्रेन म्यानेजमेन्टको रूपमा स्थानीय तहले वडाले पनि गर्न सक्छ कि यो काम होइन, टोल सुधारसँगतिर पनि गर्न सक्छ। तर हामी के छ भने अब जो चाहिँ यो मान्छेले यो आएपछि बारी आयो भन्दा चाहिँ छिटोभन्दा छिटो त्यसलाई डिस्टिमिनेट गर्न तयार छ, तर त्यसको बारेमा सोचिरहेको छैन। तर घर लेभलबाटै अहिले हामी पोखराकै कन्डिसनमा हेर्दा पनि अब तपाईँको क्लाइमेट चेन्जले गर्दा पानीको इन्टेन्सिटी र भोल्युममा पनि डिफरेन्स देखिरहेछ होइन। पानी स्वस्थ पर्ने अनि फेरि ब्लक हुने रोकिने, एकैछिन ठुलो पर्ने रोकिने, त्यो पानी एकदमै रिक्स हो डिजास्टरको वैधव्यबाट होइन। त्यसको इन्टेन्सिटी पनि फरक छ र भोल्युममा पनि फरक आइरहेछ। त्यो हुनाले चाहिँ हामीले चाहिँ अब मनसुन आज कति पर्छ पर्दैन, ठुलो पानी भएको बेला बाहिर ननिस्किने, अत्यावश्यक कामहरू बाहेक रिभर एरियाहरूतिर नजाने होइन। अहिले त प्री मनसुन टाइम भनेको चट्ट्याङको पनि टाइम हो हेर्नुहोस् होइन, प्री मनसुन टाइममा चट्ट्याङको टाइम हो। यो चट्ट्याङबाट बस्नको लागि पनि हामी चाहिँ करेन्ट प्रवाह हुने चिजहरूमा चाहिँ बढी मुभमेन्ट नगर्ने, पानी नचलाउने, अग्लो रुखहरू मुनि नबस्ने, अब खेतीबालीमा काम नगर्ने त्यस्तो अवस्थामा भयो भने पनि योबाट बच्न सकिन्छ। यो मौसम भनेको हामीले चाहिँ चट्याङको मौसम भयो, तपाईँको ड्रेनेज म्यानेजमेन्टको मौसम भयो, प्रिपेयरनेसको टाइम हो। हामीसँग जस्ट 15 डेज 20 डेज मात्रै बाँकी छ। यो अवस्थामा यो गर्यौँ र कम्युनिटीमा डिस्ट्रिब्युट गर्यौँ भने हाउस होल्ड लेभलमा पनि प्रिपेयरनेस बढाउन सकिन्छ।
0: यही अवस्थामा हामीसँग भएको स्रोत र साधन बजेट
1: पर्याप्त डिजास्टरमा त बजेटै वास्तवमा एलोकेटै भयो जस्तो लाग्दैन मलाई हेर्नु होइन। यहाँ त कस्तो हो भने नगरपालिकामा पोखरा महानगरपालिका बारम्बार भइरहेको छ, त्यहाँ आकस्मिक इमर्जेन्सी अपरेसन सेन्टरै छैन होइन। एउटा व्यक्ति दुईजना व्यक्ति डिजास्टर युनिट भनेर राखेको छ, त्यो इमर्जेन्सी अपरेसन सेन्टर भनेको डाटा ब्याङ्कको रूपमा सूचना प्रवाह हुनु पर्यो, रेगुलर तपाईँको त्यहाँ सूचना आउनु पर्यो, त्यो सूचनाले कम्युनिटी लेभलमा चाहिँ फ्लो हुनु पर्यो अनि होइन। त्यो प्रकृति पनि हामी बनाइरहेको अवस्थाहरू छैनौँ। बजेट चाहिँ भनेको खालि के छ भन्नु छ भने रेस्पोन्स केन्द्रित बजेट छ होइन। 2-4 लाख, 5 लाख, 10 लाख, 20 लाख छुट्टाएको छ नि स्थानीय तहले पनि, तर त्यसलाई किन भन्दाखेरि डिजास्टर भयो भने राहत दिनको लागि, राहत दिनको लागि मात्रै
0: भनिहाल्छ,
1: हुँदै हुँदैन। यो लेभलको प्री मनसुन त तपाईँको अहिले नगरपालिकाले प्रदेश सरकारहरूले प्री मनसुन वर्कसपै राख्नुपर्छ होइन। प्री मनसुन वर्कसप राख्नु पर्यो र प्री मनसुनको बारेमा बोर्ड डिस्कसन गराउनु पर्यो। पूर्व तयारी चाहिँ हरेक तहमा चाहिँ पूर्व तयारीको सम्पर्कहरू चाहिँ यहाँ हुनु पर्यो, रेडियो प्रोग्रामहरूबाट, इमर्जेन्सी अपरेसन सेन्टरहरूबाट त्यस्ता खालको मेसेजहरू फ्लो भइरहनु पर्यो, जसले चाहिँ कम गर्न सकिन्छ। हामी के गरिरहेछौँ भने हेलिकप्टर तयार गर्ने र चाहिँ रेस्पोन्स कसरी गर्ने भन्नेतिर चाहिँ बढी फोकस छौँ, तर रेस्पोन्स प्रिपेयरनेसमा त्यो पनि आवश्यकता छ, तर चाहिँ बढी हामी प्रिपेयरनेस फोकस चाहिँ हुनु पर्यो, जसले चाहिँ के भने कम्युनिटी आफैलाई रेजिलियन्स हुनको लागि, कम्युनिटी आफै उत्थानशील समुदाय हुनको लागि चाहिँ त्यो चाहिँ अग्रसर होस् भन्न सकिन्छ। अब कम्युनिटीको रेजिलियन्सी त हरेक कम्युनिटीको फरक फरक हुनसक्छ होइन, त्यो लेभल अफ रेजिलियन्स फरक फरक हुन्छ। त्यो लेभल अफ रेजिलियन्सलाई आइडेन्टिफाई गरेर अनि हामी चाहिँ रिस्क रिडक्सन प्लानहरू, प्रिपेयरनेस प्लानहरू बनायौँ भने एक्चुअली कम्युनिटीको चाहिँ निर्णयलाई एड्रेस गर्न सक्छ।
0: हजुर, भनेपछि तिनै तहको सरकारको तयारी चाहिँ सन्तोषजनक
1: छैन। अहिले चाहिँ संघीय सरकारले पनि केही न केही सन्तोषजनक देखाइरहेछ, मनसुन प्रिपेयरनेस प्लानहरू बनाएर अलि रेडिनेस बनाइरहेछ भने जिल्ला स्तरमा पनि। यो कास्कीमाको हकमा त के छ भन्नुहुन्छ भने हामी निरन्तर विपद नपरेर हो कि थाहा छैन मलाई, तर चाहिँ तपाईँको डिजास्टर प्रोन डिस्ट्रिक्ट चाहिँ हो, तर चाहिँ त्यति बहस हुने त्यति छलफल हुने गरेको चाहिँ पाइँदैन होइन। जुन चाहिँ तपाईँको हामीले फ्लडलाई मात्रै डिजास्टरको रूपमा लिइरहेछौँ भने भूकम्प नेपालको एक नम्बर डिजास्टरको रूपमा छ। अहिले मनसुनको अगाडि त हामीले छलफल हुनै पर्यो होइन, अब मनसुन सुरु हुँदैछ। हामी त मनसुन प्री मनसुन भने पनि अहिले मनसुन सिजनकै फिलिङ गरिरहेछौँ, दिनदिनै पानी परिरहेछ हेर्नु न। भने यस्तो अवस्थामा त मोर डिस्कसनको रूपमा ल्याउनु पर्यो र छलफल गरेर यसको प्लान वेमा चाहिँ हामी काम गऱ्यौँ भने केही हदसम्म चाहिँ यसको जोखिमलाई कम गर्न सक्छ।
0: यो विपद व्यवस्थापनका नीतिहरू कार्यान्वयनको अवस्था चाहिँ
1: हजुर, अब विपद जोखिम व्यवस्थापन एन चाहिँ छ र अहिले चाहिँ त्यो एनले चाहिँ केही हदसम्म चाहिँ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ। एनले इफेक्टिभ नै कार्यान्वयन भएको छ संघीय सरकारबाट पनि केही हदसम्म, र त्यो एनको अवधारणालाई चाहिँ तपाईँको स्थानीय सरकार र प्रदेश सरकारसँग पनि आफैले एन बनाउन सक्ने चाहिँ अधिकार दिएको छ कि संविधानबाटै, अथवा त्यो विपद व्यवस्थापन एनबाटै स्थानीय सरकारले आफ्नै एनबाट काम गर्न पनि सक्छ होइन, प्रदेश सरकारले गर्न सक्छ, तर त्यसलाई त्यो एनको रूपमा स्थानीय तपाईँले अघि भन्नुभयो लोकलाइज को इन्डिजिनियस प्र्याक्टिसलाई लिएर हामी चाहिँ योजना बनाउनु पर्यो होइन। माथिबाट बनाएको योजना त्यो कम्युनिटीलाई फिट नहुन सक्छ, त्यो उनीहरू स्थानीय समुदायकै अवस्थामा स्थानीय समुदायकै भल्नेरेबिलिटी म्यापिङ गरेर त्यसको रिस्क आइडेन्टिफाई जोखिमहरू आइडेन्टिफाई गरेर त्यसको आधारमा बनाएको प्लानले चाहिँ इफेक्टिभ काम गर्न सक्छ, नत्र भने माथिबाट यो रिस्क छ यो भल्नेरेबिलिटी छ भन्ने बेलाको प्लान चाहिँ काम नहुन सक्छ, प्रभावकारी नहुन सक्छ। तपाईँको एउटा म मकवानपुरमा काम गर्दाखेरि एउटा उदाहरण छ, तपाईँको बाढी आयो भन्दाखेरि झोलुङ्गामा सुतेको सानो नानी छोडेर चाहिँ मकै पिन्ने जाँतो लिएर इभाकुएट प्लेसमा एउटा बाढ जानुभयो। त्यो त सिस्टम त मेकानिजम त डेभलप गरियो तर कम्युनिटीमा त्यो प्र्याक्टिस भएन। यस्तो अभ्यासहरू पनि गर्नु पर्यो, अभ्यास गर्नु पर्यो प्री मनसुनको फेजमा यदि आइहाल्यो भने कसरी गर्ने अभ्यास गर्नु पर्यो, कम्युनिटीलाई मोर सचेत गराउनु पर्यो, यी कामहरू हाम्रो तर्फबाट चाहिँ हेर्नु सकेको अवस्था चाहिँ छैन। त्यो अवस्था स्थानीय तहमा पनि छैन र प्रदेश सरकारमा पनि छैन, यसलाई बढी चाहिँ गर्नुपर्ने अवस्था चाहिँ छ।
0: हजुर, हामी प्रयास गर्दाखेरि पनि त्यो स्थानीय सरकारको प्रदेश सरकारको सपोर्टै पाइरहेको छैन मिडियामा। यो विपद व्यवस्थापन स्थितिमा विपद त जति बेला पनि जे पनि हुन सक्छ नि, तर स्थितिमा निरन्तर गर्न पर्ने जरुरी छ समुदाय स्तरमा पुर्याउनको लागि। सबभन्दा प्रभावकारी माध्यमै सरले भनिसक्नुभयो इन्फर्मेसन र कम्युनिकेसन कुरा हो होइन, त्यो खालको चाहिँ बुझाइ नै बुझाउन नसकेको हो कि हाम्रो प्रयास चाहिँ सफल हुन सकिरहेको
1: छैन। अहिले चाहिँ अब प्रदेश सरकारले नि मनसुनको लागि छलफल गर्ने भन्ने कुरा गरेको थियो अस्ति चाहिँ होइन, रेडकोसँग गरेर आएको छ। अब हामी चाहिँ तपाईँ रेडियो प्रोग्राम

0: जस्तै विशेष समूह बाल बालिका ज्येष्ठ नागरिक महिला महिलामा पनि फेरि गर्भवती महिलामा होइन त्यो हामीले तयारी गर्दाखेरि त त्यो समुदायमा कस्ता व्यक्तिहरूको बसोबास छ भन्ने
1: हामी पहिल्यै पहिचान गर्नुपर्छ। नत्र तपाईँको अपाङ्गता भएका व्यक्तिहरू हुनसक्छ, गर्भवती महिलाहरू, अब दुध खुवाउने ल्याक्टेटिङ मदरहरू होइन, बच्चालाई, अनि सिनियर सिटिजन वृद्ध वृद्धाहरू हुनसक्छन्। यी व्यक्तिहरूलाई के विपदको हिसाबले बढी संकटसम्म अवस्थामा बढी जोखिममा रहेका व्यक्तिहरू, त्यसको डिजास्टर आइहाल्यो अथवा फ्लड आयो, ल्यान्डस्लाइड आयो भनेदेखि पहिलो प्रभाव पार्ने व्यक्तिहरू उहाँहरू नै हो। भनेपछि उहाँहरूको आइडेन्टिफाई गरेर होइन हाउ मेनी पिपल्स आर देयर, कति पिपलहरू त्यहाँ छ त, त्यो पिपलहरू होइन कति छ, त्यो आइडेन्टिफाई गरेर त्यसलाई मोर प्रायोरिटी बेसमा चाहिँ राख्नुपर्छ। नत्र भने किनभने तपाईँको डिजास्टरबाट हुने घटनामा डेथ भएको रेसियो हेर्नुहुन्छ भने यो वर्गको संख्या चाहिँ बढी छ कि, किनभने उहाँहरू तत्काल निस्केर भाग्न सक्नुहुन्न। अब अर्ली वार्निङ मेसेज गऱ्यौँ हामीले, पूर्व सूचनाको बडा स्थापना गऱ्यौँ, जसले कान सुन्नुहुन्न उहाँबाट तपाईँको सूचना लिन सक्नुहुन्न, उहाँले उहाँलाई कुन डिभाइसबाट सूचना दिने हो होइन। त्यस्ता कुराहरूलाई इन्क्लुसिभ डिजास्टर रिस्क रिडक्सनको अवधारणा अथवा इन्क्लुसिभ अर्ली वार्निङ मेसेजको अवधारणाहरूमा चाहिँ हामीले इन्क्लुड गरेनौँ भने त्यो व्यक्तिहरूको जुन राइट हो बाँच्न पाउने, डिजास्टरबाट रिस्क मिटिगेट गरेर रेजिलियन्स कम्युनिटीमा बस्न पाउने अधिकार छ, त्योबाट उहाँहरू वञ्चित भएको हुनुहुन्छ र त्यसलाई प्रायोरिटी दिनुपर्छ। हामी चाहिँ गरेका छौँ केही कामहरू, तर त्यस्तो अब राम्रो सोचेकै छैनौँ, त्यो चाहिँ समस्याको रूपमा देखेका
0: छ।
1: अहिले मैले देखेको अब चाहिँ संघीय सरकारले मनसुन प्रिपेयरनेस प्लान डेभलप गरिसकेका छ, अब प्रदेश सरकारले पनि गण्डकी प्रदेशको मनसुन प्रिपेयरनेस प्लान तयार गर्नु पर्यो र मनसुन प्रिपेयरनेस प्लान तयार गर्ने क्रममा विभिन्न संघ संस्थाहरू, विभिन्न संचारका माध्यमहरू हुनसक्छ, सबैलाई बोलाएर चाहिँ एउटा वृहत छलफल वर्कसपहरू गरेर यो प्लान तयार गर्नु पर्यो र प्रदेश स्तरीय विपद पूर्व तयारी योजना पनि तयार गर्नु पर्यो र त्यसमा के हुन्छ भने सबै कुराहरू म्यापिङ गर्छौँ हामीले र मोर रिक्स पिपुलहरू, मोस्ट भल्नेबल पिपुलहरू कहाँ छौँ, रिक्स एरिया गण्डकी प्रदेशको कुन कुन एरिया हो, त्यहाँ रिक्स डिजास्टर परेन हामीले के गर्ने, स्रोत कहाँ छ, सबै कुराहरू त्यहाँ प्लान गर्ने हुनाले चाहिँ त्यो पक्षलाई चाहिँ हामीले चाहिँ तत्कालै प्रदेश सरकारले त्यो गर्नुपर्छ। तपाईँ हामी सबैले यो रेडियो प्रोग्रामबाट पनि मैले प्रदेश सरकारलाई आह्वान पनि गर्छु, यो तत्काल गर्नुपर्ने कामहरू छ र यसरी गऱ्यौँ भने हामी यो हदमा, यो प्रदेशमा चाहिँ केही हदसम्म चाहिँ यहाँको जोखिमलाई कम गर्न सक्ने प्रयास चाहिँ रहन्छ।
0: स्थानीय सरकारले चाहिँ के गर्नुपर्छ?
1: स्थानीय सरकारले त तपाईँको अहिले चाहिँ अब स्थानीय सरकारले संघीय सरकारबाटै एउटा चाहिँ योजना निर्माण गर्नुपर्ने हुन्छ, जुन लोकल डिजास्टर एन्ड क्लाइमेट रेजिलियन्स प्लानिङ अथवा फ्रेमवर्क भन्छ, त्यो प्लानको आधारमा चाहिँ मनसुनलाई आकलन गरेर चाहिँ एकदमै तपाईँको मनसुन टार्गेट चाहिँ रेस्पोन्स होइन कि प्रिपेयरनेस टार्गेट चाहिँ, प्रिपेयरनेस टार्गेट र रेस्पोन्स प्रिपेयरनेस, प्रिपेयरनेस फर रेस्पोन्स गर्यो भने स्थानीय सरकारले गर्न सक्छ र स्थानीय सरकार अहिले चाहिँ अब यो मनसुनको पिरियडमा चाहिँ मिठै गरी जलवायु मौसम विज्ञानको इन्फर्मेसनमा चाहिँ बढी चाहिँ डे टु डे अपडेट हुनु पर्यो र समुदायलाई त्यो मेसेज चाहिँ फ्लो गर्नु पर्यो। गत साल नै तपाईँको मौसम फरकास्टको आधारमा धेरै नाइट बसहरू चल्न बन्द गर्यो नि त, ठुलो क्षति कम गर्न सक्यौँ हामीले होइन, त्यो कुराहरू स्थानीय सरकारले गर्न सक्छ, प्रदेश सरकारले गर्न सक्छ। तिन दिन ठुलो पानी पर्छ भनिरहेछ अनि त्यो त्यो रेगुलर कम्युनिटीलाई छोडिरहेछौँ हामीहरू होइन, भनेदेखि त्यहाँबाट क्षति हुन सक्ने चान्सहरू हुनसक्छ। त्यो फरकास्ट त बढी रिलायबल हुँदै आइरहेछ, अहिले रिलायबल पनि छ होइन, हामीले रिलायबलै मान्नुपर्छ यतिको। त्यसको आधारमा चाहिँ हाम्रो प्रिपेयरनेसका कन्सेप्टहरू, कम्युनिटीमा जान सक्ने मेसेजहरूलाई स्थानीय सरकारले चाहिँ निरन्तर चाहिँ फलो गर्ने र स्थानीय तहमा चाहिँ विपद व्यवस्थापन सम्बन्धी जानकारी गराउने, विभिन्न टास्क टिमहरू गठन गर्ने र टास्क टिमहरूलाई चाहिँ अहिले चाहिँ के छ भने त्यो टास्क टिममा ट्रेन भोलिन्टियरहरूलाई म्यासेज पठाएर ऊ चाहिँ तिन महिना त्यहाँ त्यो एरियामा बस्छ कि बस्दैन होइन, ऊ त्यहाँ हामीले खोजेको बेला उपलब्ध हुन्छै हुँदैन, ती कुराहरू पनि रेकर्डिङ गर्ने, राख्ने, म्यापिङ गर्ने कामहरू स्थानीय सरकारले चाहिँ गर्न सक्छ।
0: यो वर्षको मनसुनलाई ध्यानमा राख्दै चाहिँ तपाईँले आम नागरिकलाई चाहिँ के सन्देश दिनुहुन्छ?
1: अहिले चाहिँ एकदम राम्रो प्रश्न गर्नुभयो, अहिले चाहिँ सबैभन्दा यो मनसुनमा चाहिँ दुई तिनवटा कुराहरू छ, एउटा चाहिँ पानी अलिकति कम पर्ने हुनाले अहिले हामी चाहिँ अब अलिक सुक्खा सहने खालको चाहिँ खेतीबारीलाई पनि चाहिँ प्रमोट गरौँ, यदि इरिगेसन फेसिलिटी प्रशस्त नभएको ठाउँमा, समुदायलाई म त्यो भन्न चाहन्छु। र अर्को चाहिँ हरेक समुदाय स्तरको चाहिँ बनाउन सकिएन भने पनि स्थानीय तह स्तरको चाहिँ विपद जोखिम व्यवस्थापन योजना चाहिँ तयार गरौँ र विभिन्न टास्क टिमहरू गठन गरौँ र समुदायको इभ्याकुएट प्लेसहरू, इमर्जेन्सी पर्दा हामी जाने ठाउँ कहाँ हो, इभ्याकुएट रुटहरू कुन रुट जाने हो होइन, र अपाङ्गता भएका व्यक्तिहरू हुनसक्छ।

0: अथवा जुन हामी सती संकटासन्न ग्रुप भन्छौँ, त्यो ग्रुपलाई कसरी चाहिँ त्रिपुरा रिजर्भ कन्सेप्टबाट रिस्क मिटिगेसनको आधारमा चाहिँ लिएर आउने, उहाँहरूलाई कसरी प्रायोरिटी दिने भन्ने पक्षलाई चाहिँ आज समुदाय स्तरमा फर्स्टमा अहिले गर्नुपर्ने काम यही हो प्री मनसुनको पिरियडमा। र प्री मनसुनको पिरियडमा यदि हामी 10-15 दिनभित्रमै यदि काम यो गर्न सक्यौँ भने मनसुन सुरु भइसके पछाडि चाहिँ हामी यसबाट हुने क्षतिलाई धेरै कम गर्न
1: सक्छौँ।
0: हजुर, धन्यवाद भन्छु दुर्गाजी तपाईँदेखि रेडियो सफलता टिमलाई, विशेष गरी यो विपद व्यवस्थापनको क्षेत्रमा तपाईँले ठुलो आवाज उठाइरहनु भएको छ, संचारको ठुलो चाहिँ भूमिका हुन्छ यसमा चाहिँ, हामी विभिन्न ठाउँहरूमा पनि यो कुरो एडभोकेट गरिरहेको छौँ होइन, त उनीहरूले चाहिँ अब रेडियो सफल सँगसँगै अरू संचार माध्यमहरूले पनि यस्ता कुराहरूलाई बिस्तारै बढावा दिँदै गयो भने हामी विपदको घटनाहरूबाट कम गर्न सक्छौँ। र मैले चाहिँ प्रदेश सरकार र स्थानीय सरकारलाई यो प्री मनसुनको टाइम जुन हामी 15-20 दिन बाँकी छ यो समय एकदम गोल्डन टाइम हो, यसमा हामी चाहिँ धेरै पूर्व तयारीका कामहरू गरौँ र जसले अहिले आगामी आउने मनसुनबाट हुने क्षतिलाई चाहिँ कम गर्न सक्छौँ भन्ने कुरा राख्दै रेडियो सफलतामा चाहिँ आएर बोल्ने यो जल्दो बल्दो विषयलाई राइट टाइममा एकदम राइट प्लेसमा डिस्कस गरेर जस्तो लाग्छ, आएर छलफल गर्ने मौका दिनुभएकोमा रेडियो सफलता टिमसँगै तपाईँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
1: धेरै धेरै धन्यवाद छ यस समयको लागि। आज हामीले छलफल गर्यौं विपद पूर्व तयारी सञ्जाल गण्डकी प्रदेशका संयोजक हरिबन्धु हरियालसँग, जो अरू विषयलाई हामीले चाहिँ त्यति उठान गरेनौं किनभने अझै विपद पूर्व तयारी भन्दा नि मनसुनको प्री प्लानिङमा चाहिँ हामी केन्द्रित भयौं र त्यो विपदको पूर्व तयारीमा केही दिनपछि फेरि अरू व्यक्तिहरू पनि यहीसँग सम्बन्धित काममा लागि पर्नुभएका व्यक्तिहरू पनि हुन सक्नुहुन्छ। श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ, तपाईँको जिज्ञासा क्वेसनहरू केही छ भने नि तपाईँले अफ एयरमा पनि राख्न सक्नुहुन्छ र उहाँहरू सम्बन्धित व्यक्तित्वहरूलाई हामीले राख्न सक्छौ। यो समय दिनुभएकोमा हरिशलाई धेरै धेरै धन्यवाद दिँदै भोलि हामी नयाँ अतिथिसँग नयाँ विषय लिएर आउने नै छौ। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66-642, 98460-41-081।
4: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: पाइन्छ होमडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट
2: सप। हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि कहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460 28575 98067 15947 98560 32575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउँ गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-5551-071 9807-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 9807-71-123

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 50 52 855 समझनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 161 15 475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851
0: डिभिजन वन कार्यालय कास्कीको सूचना सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पन्छी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ
5: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा सम्पर्क नम्बर 061 570 171

0: ल मरेँ के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530050 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
9: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस
8: पोखरा 8 सिर्जना चोक फोन नंबर 0165761110 प्रोप्राइटर मनोज बास्तुला 9560222125 9560226110
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठीक 9 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालामा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण, संसदमा आजदेखि बजेटमाथि छलफल शुरू हुँदै। राष्ट्रपा सभापति रवि लामिछाने भारत भ्रमण जाँदै भाजपा नेतृत्वलाई भेट्ने। अन्तर्राष्ट्रिय बजारमा बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत। र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका 2 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नावली पहिलो संशोधन विधेयक 2083 विधेयक, नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभएको छ। यता संघीय संसदको प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक

नितिन नवीनको निमन्त्रणमा सभापति लामिछानेले आज भारत जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै राज्यसभाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनेछन्। राज्यसभा प्रवक्ता मनिष थाका अनुसार रविले जेठ 18 देखि 22 गते यानि कि जून 1 देखि 5 तारीकसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यसक्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्व भारतमा रहेका नेपाली समुदाय र पार्टीको शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उहाँले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्ली स्थित नेपाली दूतावासले समन्वय गरिरहेको राष्ट्रपाले जनाएको छ। राष्ट्रपाले यो भ्रमणले नेपाल भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गका लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गका लागि 216 रूपियाँ र तेस्रो वर्गका लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मोटर तेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गका लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। अब एउटा खेलकुदको समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलोरले जितेको छ। गैराती भएको खेलमा बेंगलोरले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 182 रनको लक्ष्य पछ्याएको बेंगलोरले 18 ओभरमा 5 विकेट गुमाएर भेट्टायो। बेंगलोरका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका शरद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलोरका रसिक रुसुलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजोल्डले समान 2 विकेट लिए। यो सँगै बेंगलोरले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समय सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी रहेका थिए। अब एउटा मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, कोशी, बागमती, हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण, संसदमा आजदेखि बजेटमाथि छलफल शुरू हुँदै। राष्ट्रपा सभापति रवि लामिछाने भारत भ्रमण जाँदै भाजपा नेतृत्वलाई भेट्ने। अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत। र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सँगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार मेसिन अहिले 6 बजे खबर सँगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही विवरण पाइ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा

0: विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251 98450-50251।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट्स।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
12: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867081234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-5149984, 5149985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-5259904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सफलता स्टूडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौनी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
9: हाम्रो वन हाम्रो धन डरलोबाट जोगाउन गरौँ जतन वनमा डरलो लगाउनु कानूनी अपराध हो डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घर को सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560231461 98266-06-9।
4: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157947 9857325575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
10: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464843853।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061576110। प्रोप्राइटर मनोज बास्तोला, 98560222025, 98560226110।
5: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
6: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
5: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर। प्रोप्राइटर मिनराज खड्का। फोन नम्बर 061535651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तिल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-41440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659060।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165175।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी, त भर्खर 17 कि लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: हेलो
7: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
8: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
5: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाऊ?
6: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौं।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55055 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कलकत्ती कहीं यो केस मेरो बाँधियो आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा श्रेष्ठ दाजु जैन दलामा

कि आई मई हेर्ने डर लाग्छ तर जवानीले माताउँछ टेबल माथिको होइन जब हेर्छुकै साङ्गेको मैले छु त्यतिखेर सजतिलाई दोषी ठान्छु धनको बाला सम्झेर म हार मान्छु विकल्प

नमस्कार, वन मेगाहर्जमा यो हो वन एमबी रेडियो। संग्रह सुगम यात्राबाट अबको गीतको शीर्षक रहेको छ मनको रानी। प्रस्तुत गर्दै हुनुहुन्छ वन एमबी, साथमा हुनुहुन्छ म्याटोन। यो गीतका संगीत संयोजक हुनुहुन्छ राजन किसान, अनि यो गीतका उत्पादक तथा वितरक हुनुहुन्छ सचिन सिंह, सम्झना अडियो भिडियो।

0: र सारण रोकिन गएकोमा खेद प्रकट गर्दछौ।
1: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्ट मसँग मलाई स्यालेरी दिएर राखे।
3: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9850-32575।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
9: होइन के भन्छ यो रेडियाले,
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166715475।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071 98-67-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 98-11-77-123।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860041081। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: नई बुहारी तल बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9750505508 9750505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त?
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
5: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
6: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
7: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
10: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615530508 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो एरियाले लगातार
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9845050251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हाती मान गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
8: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0165746068, मोबाइल नम्बर 9850628104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
9: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ,
10: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
14: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
15: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले थाप्यो ढरियामा खुइयाँ पर्ला माछो बाह्र कुने तालमा साइदी बाह्र कुने तालमा माछी पर्यो जालमा माछी पर्यो जालमा साइ।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्ट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टु मिट स्ट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 98 5 60 20 325 98 086 35 480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए श्याम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
3: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
2: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो
4: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट टल फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530508 0615589848
0: फर मोर डिटेल्स भिजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचेको गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: Thank you. समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार
16: अन्तर्राष्ट्रिय आदिवासी को हुन् भन्ने पाँचवटा क्राइटेरिया भने
17: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन हामीले चाहिँ
18: भाषा कला साहित्य र राजनीति
19: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
20: अवस्थामा नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ किनभने भाषामा
21: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
22: अर्थ खेलकुद र विश्व जगतका गतिविधिहरू
23: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको
24: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नकासिनुपर्छ
25: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक छ बजेको छ
26: रेडियो सफलता 103.4 मेगाहर्ज

नमस्कार, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता एक सिक्किम थुप्रो चार मेगाहर्जले तयार पारेको साँझ छ बजेको खबर संघारोमा समाचार कक्षबाट नेताको हार्दिक स्वागत छ।

धनुषाको बटेश्वर गाउँपालिका एक विजयपुरमा रहेको श्री राष्ट्रिय आदिपुत विद्यालयमा दुई महिना अघिसम्म नियमित रूपमा 15 जना विद्यार्थी आउने गरेका थिए, तर अहिले त्यो संख्या बढ़ेर 100 हाराहारी पुगेको छ। विजयपुरका युवाहरू संगठित भएर शैक्षिक गुणस्तर सुधार तथा विद्यालय रूपान्तरण अभियानमा लागेपछि उक्त विद्यालयको विद्यार्थी संख्या उल्लेख्य रूपमा बढ़न थालेको हो। गुमाएको विश्वास बढ़न थालेपछि अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट निकालेर यस विद्यालयमा भर्ना गर्न थालेका छन्। पठन पाठनको अवस्था सुधारिएपछि आफूले आफ्ना दुई सन्तानलाई निजी विद्यालयबाट निकालेर यही विद्यालयमा भर्ना गरेको स्थानीय आशा कुमारी महत्तोले बताउनु भएको छ। पहिले राम्रो पढ़ाई हुँदैनथ्यो, अहिले युवाहरूको सक्रियताले नियमित र प्रभावकारी रूपमा पढ़ाई हुन थालेको छ। त्यसैले बाल बच्चालाई बोर्डिङबाट निकालेर यही भर्ना गरे। युवाकै सक्रियताले विद्यालयमा अंग्रेजी माध्यम पनि पढ़ाई शुरू गरिएको छ। यसै विद्यार्थीको आकर्षण झनै बढ़ेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल कुमार महत्तका अनुसार गाउँलेहरूले पनि आफ्ना बालबालिकालाई यहाँ भर्ना गराई नियमित रूपमा विद्यालयको निगरानी गर्न थालेका छन्। राजनीतिक हस्तक्षेप, जनप्रतिनिधिहरूको व्यवस्था तथा गाउँलेको उदासीनताका कारण केही समय अघिसम्म यो विद्यालय धराशायी बनेको थियो। विद्यालयका प्रधानाध्यापक नारायण शाहका अनुसार करिब 20 जना विद्यार्थीले मात्र परीक्षा दिने गरेका थिए भने नियमित रूपमा 12-13 जना विद्यालय आउने गर्थे, तर विद्यालयको गुणस्तर विश्वसनीय र साख फर्काउने उद्देश्यका साथ यहाँका युवाहरू 4 महिनादेखि संगठित रूपमा अभियानमा जुटेका छन्। शैक्षिक गुणस्तर सुधारका लागि उनीहरूले विद्यालयका समस्या र समाधानबारे समुदाय स्तरमा नियमित छलफल तथा बहस गर्दै आएको स्थानीय राम भरोस महाशेठको भनाई रहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले धरान 13 स्थित कृषि उपज बजारको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचना डोजर लगाएर खाली गराउन निर्देशन दिएको छ। विभागले कृषि उपज बजार क्षेत्रका जग्गा अतिक्रमण भएको जानकारी प्राप्त भएकोले अनधिकृत भौतिक संरचना खाली गर्न कृषि उपज बजारको थोक बजार व्यवस्थापन समितिलाई निर्देशन दिएको हो। विभागले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर अतिक्रमण हटाउने कार्य अघि बढ़ाउन र त्यसको प्रगति विवरण मन्त्रालय तथा विभागलाई जानकारी गराउन समेत निर्देशन दिएको छ। विभागले वैशाख 24 गते नै कृषि उपज बजारलाई पत्र लेखे पनि उक्त पत्र धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघाको टेबलमा पुगेपछि सोमबार मात्र सार्वजनिक भएको हो। पूर्वी पहाड़ी र तराईका जिल्लामा उत्पादित कृषि जन्य फलफूल तरकारी चौपैया जड़ीबुटी र मसला जन्य वस्तुको थोक बजार सञ्चालन गर्न छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यात र आयात गर्न 2051 सालमा कृषि मन्त्रालयले कृषि उपज बजारका लागि जग्गा खरिद गरेको थियो। त्यस्तै कृषि उपज बजारले अतिक्रमण गरेर बसेका 6 घरलाई उठाउन पछिल्लो पद समयमा पटक पटक प्रयास गरे पनि असफल भएको थियो। हाल वार्षिक करिब 7 अर्ब रूपियाँको थोक कारोबार गर्दै आएको मुलुककै उत्कृष्ट कृषि बजारको रूपमा स्थापित धरानको उक्त बजार विस्तारका लागि भौतिक पूर्वाधार निर्माण भइरहेको अवस्थामा विभागको निर्देशन आएको हो। विभागको पछिल्लो निर्देशनसँगै बजारको स्वामित्वमा रहेको जग्गा संरक्षणको विषय पुनः चर्चामा आएको विभागले 3 दिनभित्र अतिक्रमणको अवस्था सम्बन्धी विवरण समेत पेश गर्न निर्देशन दिएको छ। निर्देशन पत्रमा बजारको स्वामित्व तथा भोगाधिकारमा रहेको जग्गाको अवस्था अध्ययन गर्न अतिक्रमण भेटिए सम्बन्धित पक्षलाई जग्गा खाली गर्न सूचना दिन तथा अटेर गरेर स्थानीय तह उपमहानगरपालिका र प्रशासनसँग समन्वय गरी कानूनी प्रक्रिया अघि बढ़ाउन भनिएको छ। बजारमा व्यवस्थापनका लक्ष्मण भट्टराईका अनुसार कृषि बजारको प्रयासले मात्रै उनीहरूलाई हटाउन सम्भव नभएकाले धरान उपमहानगरपालिका र इलाका प्रशासन

सरकारलाई मात्र निर्देशन पत्र नलेखेर आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर बसेकालाई तत्काल डोजर लगाएर जग्गा खाली गराउन नेपालमा अन्य 10 कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई पनि निर्देशन दिएको छ। विभागले धरान सहित झापाको बिट्टा मोड़, धनुषाको ढल्केवर, सिन्धुलीको सिन्धुली माड़ी, कास्कीको पोखरा, नवल परासीको कावासोती, रूपन्देहीको बुटवल, बाँकेको कोहलपुर, सुर्खेतको वीरेन्द्र नगर, कैलालीको अत्तरिया र सर्लाहीको लालबन्दी कृषि थोक बजार व्यवस्थापन समितिलाई पनि बजारको जग्गा अतिक्रमण गरेर बस्नेलाई डोजर लगाएर हटाउन निर्देशन दिएको छ।

प्रतिनिधि सभाको दोस्रो बैठक कार्यसूची नै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ। सोमबार बसेको दोस्रो बैठकमा पनि नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको हो। दोस्रो बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलोमा रहेकाले सदन संचालनका लागि सहयोग गर्न आग्रह गरेका हुन्। उनले आजका लागि तय भएको सबै कार्यसूची हटाइएको घोषणा गरेका हुन्। त्यसलगत्तै संसद बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन भएको जानकारी गराएर बैठक स्थगित भएको जानकारी गराएका हुन्। डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवान सहितका दुईजना मृत अवस्थामा फेला परेका छन्। सशस्त्र प्रहरीको बीओपी परी गाउँमा कार्यरत जवान ओम प्रकाश पुन मगर र परशुराम नगरपालिका पाँचका स्थानीय तीर्थ बहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। डडेलधुराका प्रमुख प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहले दुवैजनाको शव महाकाली नदीमा फेला पारेको पुष्टि गरेका छन्। उनका अनुसार तीर्थ बहादुरको शव परशुराम नगरपालिका पाँच स्थित महाकाली नदीको कल्पहट्ठेमा भेटिएको हो भने सशस्त्रका जवान पूर्ण मगरको शव कञ्चनपुरको ब्रह्मादेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमै भेटिएको हो। डीएसपी सिंहले डडेलधुरातर्फ फेला परेका थापा मगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखेको छ। बीओपी परी गाउँमा कार्यरत जवान पूर्ण मगरको शव महाकाली नदी किनारमै भारतीय भूमिमा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनोद थापाले भारतीय भूमिमा मृत भेटिएका कारण पुनः मगरको शव भारतीय प्रहरीले घटनास्थल कार्य सकेर उतैतिर लगेको जानकारी दिएका हुन्। अब भारतीय प्रहरीले कानून प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन्। घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ।

चादरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रासोपका कुसे गाउँपालिका सभापति मोहन विक्रम साई रहेका छन्। गत जेठ 16 गते बिहान 8 बजेतिर कुसे गाउँपालिका 6 घरंगा स्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप रहेको छ। महिलामाथि दुर्व्यवहार भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्य चादरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले साईमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट 7 दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना एथ्रिसहित कालीकोटको शुभ कालिका 6 हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका नम्बर 7 कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। ज्यान गुमाउने र सबै घाइते शुभ कालिका गाउँपालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभ कालिका 5 32 वर्षीय कलबहादुर रोकया, शुभ कालिका 4 सुनादा ओडाका 38 वर्ष

38 वर्षीय नेत्र सुनार र शुभ कालिका छ। हारी हाउडी कि 65 वर्षीय पुतली पुलतीसरा कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। पाँचजना घाइतेलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको प्रहरीले जनाएको छ।

0: मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने धनुषा जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। तर परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जाति विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन्। धनुषामा मुख्य रूपमा डोम, चमार, पासवान, मुसहर, तात्मा, खतुवे, हलखोर, धोबी लगायत दलित समुदायको बसोबास रहेको छ। जरकपुर धाम उपमहानगरपालिका छेरीश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, गणेश मनचारनाथ नगरपालिका, कमला नगरपालिका तथा भ्रमण तथा ग्रामीण क्षेत्रका विभिन्न बस्तीमा यी समुदायको बसोबास उल्लेख्य रहेको छ। जरकपुर धामको दक्षिण क्षेत्रमा बसोबास गर्दै आएका 65 वर्षीय रामेश्वर महराले भनेका छन्, पहिला हाम्रो समुदायलाई समाजले हेर्ने दृष्टि धेरै फरक थियो। अहिले केही परिवर्तन आएको छ, तर पूर्ण रूपमा समान व्यवहार अझै भएको छैन। उनका अनुसार शिक्षाको पहुँच बढ़ेपछि नयाँ पुस्तामा आत्मविश्वास बढ़ेको छ। धनुषाका दलित समुदाय परम्परागत रूपमा श्रम र शिपसँग जोड़िएका छन्। चमार समुदाय छालाजन्य काम, जुत्ता निर्माण तथा कृषि मजदूरीमा संलग्न रहँदै आएको छ भने डोम समुदाय बाँसजन्य सामग्री निर्माण, बाजागाजा र विभिन्न सांस्कृतिक कार्यमा सक्रिय देखिन्छ। तात्मा समुदाय कपड़ा बुन्ने परम्परागत पेशासँग जोड़िएको थियो, तर आधुनिक बजार र उद्योगको विकास विस्तारसँगै परम्परागत पेशा संकटमा पर्दै गएको राष्ट्रिय तात्मा समाजका अध्यक्ष राम आशिष दासले बताएका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।
3: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
10: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेंट चौक फोन नम्बर 0160-541-984-541-985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0160-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
15: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165477, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460-59581,
3: 98165-15475।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
7: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
9: नेपाल सरकार, विज्ञापन हो।
10: एक किसिमको विश्रामपछि खबर संघालोमा स्वागत छ। अब बाँकी समाचार। आइतबार प्रतिनिधि सभाको बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन भएको छ। सभामुख डोर प्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा समिति गठन भएको जानकारी गराएका छन्। समितिलाई 7 दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको उनले बताएका छन्। समितिबारे जानकारी गराउँदै उनले प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अघि बढ़ाउन सकिने पनि बताएका छन्। सभामुखले उल्लेख गरेको उक्त नियम अनुसार संसदमा कुर्सी उचाल्ने, अभद्र व्यवहार गर्ने, बेल घेराउका क्रममा मर्यादा पालकसँग घम्सा घम्सी गर्ने लगायतका सांसदहरू निलम्बित हुन सक्छन्। नियम 33 सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार छ, जसको उपनियम 4 भनिएको छ। यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानि नोक्सानी पुर्याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढ़ीमा 15 दिनसम्मको लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ। अर्थात आइतबार प्रतिनिधि सभामा अमराधित व्यवहार प्रदर्शन गर्ने सांसद पहिचान गरेर छानबिन समितिले प्रतिवेदन दिएको खण्डमा त्यस्तो सांसदलाई सभामुखले 15 दिनसम्म निलम्बन गर्न सक्दछन्। तर सभामुखले यसरी कार्यवाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाई पेश गर्ने उचित मौका दिनुपर्ने हुन्छ। त्यस्तो

सदस्यले चित्त बुझ्दो सफाई पेश गरेमा वा आफ्नो भूल स्वीकार गरी माफी मागेमा सभामुखले माफी दि कार्यवाही फिर्ता लिन सक्ने व्यवस्था सो नियममा उल्लेख रहेको छ। अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गर्नु अघाडि सभामुख अर्यालले संसद सचिवालयकी कर्मचारीहरूसँग परामर्श गरेका थिए। प्रधानमन्त्री भालिन शाहले प्रतिनिधि सभामा बोलेको नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्तिलाई लिएर बागमती प्रदेशसभामा चर्को विरोध भएको छ। बागमती प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति खेद प्रस्तावको माग उठाएका छन्। सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनतामाथि खल्लल पुगेको विश्व सामु नेपालको श्री झुकेको भन्दै संसदबाट देश र जनतासँग क्षमा याचना गर्न अनुरोध गरेका छन्। एमाले संसदीय दलका नेता पूर्व मन्त्री जगन्नाथ थपलियाले विशेष समयमा बोल्दै भारतले पनि स्वीकारेको नेपालको जमीन र कहिल्यै कसैले नबोलेको विषयमा बोलेर प्रधानमन्त्रीले इतिहासमा कालो धब्बा पोतेको बताएका छन्। विश्व सामु भारतको भूमि मिच्ने नेपालीको रूपमा दर्ज गराउने कार्य प्रधानमन्त्रीबाट भएकोले संसद मार्फत जनतासँग माफ माग्न अनुरोध गरेका हुन्। अब आर्थिक समाचार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सही नीति असन्नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन भएको जानकारी दिनुभएको छ। उहाँले आउँदा दिनमा थप 30 देखि 35 कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको स्पष्ट पार्नुभएको छ। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ रहेको छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदा आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको 1,00,000 रूपियाँसम्म आमदानी गर्न सक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको जिकिर गर्नुभएको छ। 10,00,000 रूपियाँसम्मको आयकर छुट्टा क्रान्तिकारी कदमको संज्ञा दिँदै उहाँले यसबाट बजारमा मुद्रा प्रभाव बढ़ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ। बिजुलीमा मूल्य वृद्धि कर भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने तर यसको भार उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिएको अर्थमन्त्री वाग्लेले बताउनुभएको छ। साउन 1 गतेदेखि विद्युत नियमन आयोग मार्फत मूल्य समायोजन गर्ने वा विपन्नका लागि निशुल्क युनिटको सीमा बढ़ाएर उपभोक्तालाई राहत दिइने उहाँको तर्क रहेको छ। विद्युतीय गाड़ीको सन्दर्भमा 50,00,000 रूपियाँ मुनिका गाड़ीको मूल्य घट्ने र सड़क निर्माण दस्तुर आधा गरिने उहाँले जानकारी दिनुभएको छ। विलासी विद्युतीय गाड़ीको हकमा भने विदेशी विनिमय संचितको सन्तुलन मिलाउन र प्रगतिशील करको सिद्धान्त अनुसार कर निर्धारण गरिएको उहाँले बताउनुभएको छ। अब विदेशका समाचार। युद्ध शुरू भएता ईरानी आक्रमणबाट अमेरिकाको विश्वटा सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्विर र भिडियोहरूलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। ईरानले फेब्रुअरीको अन्त्यदेखि मध्य पूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गरेर आक्रमण गरेको छ। ईरानी आक्रमणका कारण अत्याधुनिक वायु रक्षा प्रणाली इन्धन गर्ने विमान र राडारहरूमा लाखौं डलरको क्षति पुगेको खबरमा उल्लेख रहेको छ। ईरानले विगत 3 महिनामा आफ्नो भूमि र लेबनानमा अमेरिका इजरायली आक्रमणको बदला लिने उद्देश्यले अमेरिकी सैन्य अड्डा र दुई देशका साझा सैन्य सुविधा दुवैलाई निशाना बनाएको छ। यस्तै अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले अपरेशन एपिक फ्यूरी शुरू भएदेखि ईरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ।
अब खेलकुदका समाचार भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026-34 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै विश्वको प्रमुख बजार मध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले मूल्य कति मूल्य प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झण्डै 10 करोड़ डलर खोजेको थियो, तर पछि 6 करोड़ डलरमा घटाएको थियो। अमेरिका, क्यानाडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि यो सम्झौता भएको हो। यिनै खबरसँगै रेडियो सफलताले उत्पादन गरेको साँझ 6 बजेको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर पनि गन्तव्यमा अबको फिल्डमा तपाईँ सुन्न सक्नुहुनेछ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0164559966, 0164529066
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

ਕਰਦਾ ਹੋ ਮੇਰੋ ਜਨ।

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 0161452966।

0: चाहिँमै खै सोल्टी रु त अझसम्म आइपुगे
1: आउँदै होला नि
0: साह्रै भेट्न मन लाग्या हो एकांश त्यो डालो यता ल्या त
1: ल
0: ए ऊ सोल्टीहरू पनि आइहाल्यो नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9663।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न, योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
0: आटै गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: यो खटारले फेरि टेन्सन दियो।
7: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
8: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
2: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
9: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की, फोन नंबर 0168553071, 98067881234, 97050707123, व्हाट्सएप नंबर 98011707123।
10: मानसिक समस्याबाट बच्ने उपायहरू,
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
11: असल साथीहरूसँग मात्रै संगत गरौं,
10: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
13: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
12: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
13: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
12: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
14: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
15: रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01604529066।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 0161452966।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 1 61 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियाले त्यही लगातार कान्छ
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061 574 225 98 560 2140 98 560 60 127 र 98 038 2140 सम्झनुहोस् है, सेक्युरिटी गार्ड को तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
10: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
11: वेस्ट अल्फा ले आयो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
10: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
12: कन्ट्याक्ट 0615530500, 0615589848।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
14: रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9663।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोनी ए पापा एकिन चुदनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुडनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ सबैजना खुसी हुनुहुन्छ।
0: शिष्ट नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: ज्येष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐजाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
0: आटेक गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स
0: डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।

0: यो सफलता एक सय तीन छोरो चार बजी राखेको छ हो सुन्न नभुल्नु होला 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्छ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम चिनीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देश को प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुने मात्रै विशेष लाभ प्राप्त हुन सक्नेछ।

0: श्रीमद् सद्गुरु भगवान की, भगवान श्री पशुपति नाथ की। कृपया अब सावधान भएर बस्नुहोला। हिजोको प्रवचनमा मैले यहाँलाई बताए कि दर्शन शास्त्र को सिद्धांत छ, प्रयोजन मनुदेश्य मंदोपि न प्रवर्तते, अर्थात बिना प्रयोजन को ही के ही कार्य गर्दैनन्। हर कार्य को पछाड़ी कुनै न कुनै प्रयोजन उद्देश्य अवश्य रहन्छ। तथापि दर्शन शास्त्र एवं वेद शास्त्र में रहेका अनेक विरोधी सिद्धांतानुसार इस सिद्धांत को खंडन भयो, स्वयं मैले त्यसको खंडन गरे। तर पुनः यहाँलाई बताइयो कि यद्यपि संसार में कतिपय कार्यहरू बिना कारण गरिएको देखिन्छ, तापनि त्यसमा गोप्य प्रयोजन अवश्य रहेको हुन्छ। र तीन पर्सनालिटीहरू छन् जो उद्देश्य राखेर कार्य गर्दछन्, एक साधारण जीवात्मा, एक परमात्मालाई प्राप्त गरेको जीवात्मा महात्मा, तेस्रो परम आत्मा परमात्मा। तीन पर्सनालिटी, तीन नै उद्देश्य राखेर कार्य गर्दछन्। र यसमा फेरि बताइयो, जो दुष्ट स्वभावका व्यक्तिहरू बिना कारण कार्य गर्दछन्, जनसाधारण आफ्नो स्वार्थको लागि कार्य गर्दछन्, महापुरुष र भगवानको त के कार्य होला? तस्य कार्यम न विद्यते, गीता तेस्रो अध्याय को 17 श्लोक में भगवान ने बताए। तर त्यसको पछाड़ी पनि उद्देश्य छ, प्रयोजन छ, के छ? संत महात्मा अन्य जीवात्मा को दुख देखेर दुखी हुन्छन् एवं सुख देखेर सुखी हुन्छन्। अर्थात भगवान र महापुरुष को पनि कार्य को पछाड़ी को प्रयोजन छ, सुखी हुनु। त सिद्ध भयो कि सब प्रयोजन राखेरै कार्य गर्दछन् र प्रयोजन हो सुख प्राप्ति, आनन्द प्राप्ति। कोही दुःख चाहदैन, सब सुख चाहन्छन्। अरबौं मनुष्यमा एक व्यक्ति पनि त्यस्तो फैला पार्न सक्नुहुन्न जो दुःख चाहोस्, सब सुख चाहन्छन्। तर हाम्रो सुखको बुझाई र खोजाइमा फरक छ, भेद छ। के भेद छ त्यो मैले हिजो तपाईहरुलाई भलिभाति सम्झाए। एक संसार सम्बन्धी तृष्णा, संसार को विषय वस्तु में सुख खोज्नु, यसमै सुख छ भन्ने हाम्रो बुझाई। तर यसबाट जुन सुख प्राप्त हुन्छ हामी सबलाई अनुभव छ, त्यो क्षणभंगुर छ। केही समय लाग्छ हामीलाई कि सुख प्राप्त भयो। मानिलिनुहोस् एक दम्पत्ति को विवाह गरेको 10-15-20 वर्ष बित्यो, संतान भएन, अनेक उपाय गरे, अन्त्यमा एक पुत्र भयो। त हेर्नुहोस् सब खुशी हुन्छन्, घरमा पुत्र भयो, कुललाई अगाडि बढाउने एक पुत्र रत्न प्राप्त भयो, खुशियाली मनाउँछन्। यदि त्यही पुत्र केही समयपछि मर्यो भने फेरि दुःख मनाउँछन्। यानी कि जुन पुत्र प्राप्त हुँदाको सुख छ त्यो क्षणिक सुख थियो, त्यसको वियोगमा दुःख प्राप्त भयो। त यो संसारको सुख तृष्णा। तर हाम्रो खोजाई हामी शाश्वत सुख खोज्दछौं। वेद द्वारा मैले सिद्ध गरे यो वै भूवा तत् सुखम, हामी त्यो सुख चाहन्छौं जुन सुख एक पटक प्राप्त भएपछि सधैं रहोस्, फेरि वियोग नहोस् र हर क्षण बढ्दै जाओस्, त्यो सुख चाहन्छौं। त फेरि प्रश्न यो उठ्यो कि हामी त्यो सुख किन चाहन्छौं, के कारण? त कारण यहाँहरूलाई बताइयो कि हामीमा दुई चीज छ, एक म र एक मेरो। म माने आत्मा, मेरो माने आत्माको शरीर। म शरीर होइन, म र मेरोमा भिन्नता छ। त हामीले मेरो शरीर जुन नश्वर छ त्यसको निमित्त यो संसारको चीज उपयोगको लागि हो, तर हामीले सोचौं कि जुन म छ मको सुख पनि यही संसारमा उपलब्ध छ, यो हाम्रो बुझाइ। तर खोजाइ आत्माको शाश्वत सुख हामी खोज्दछौं, र अहिलेसम्म हामी शरीरलाई नै म मानेर यो संसारमै सुखको खोजी गर्यौं, जुन अनादिकालदेखि प्रयत्न गर्दा पनि हामीले त्यसलाई लवलेससम्म पनि प्राप्त गर्न सकेनौं। किनकि हामीले शरीर नै सब मान्यौं, आत्मा तत्त्वलाई हामीले जान्नै प्रयत्नै गरेनौं। एक पटक प्राचीन कालमा एक शटशास्त्री बहिरंग भट्ट नाम गरेका विद्वान भए, परम विद्वान। एक दिन उनी भोजन गर्न बसेका थिए, त उनले श्रीमतीलाई भने तिमीले आज सागमा नुन हाल्न बिर्सेछौ। नुन? त श्रीमतीले भने 60 वर्षदेखि को तिम्रो जुन जिब्रोले स्वाद लिने अझसम्म पनि गएन? यत्रो षट दर्शन शास्त्री ज्ञानी एक बिना नुनको तरकारीमा पनि यत्रो समस्या उत्पन्न भयो तिम्रो जिब्रोमा? फड्कार लगाइदिए। त श्रीमतीको फड्कारले उनको भित्री चक्षु खुल्यो। त्यही त म यो रचनामै अझ लालायित छु, रचनाको सुखमै, यो बेकार रहेछ। त वास्तविक शाश्वत सुख, हेर्नुहोस्, जिब्रोलाई आज नुन दियो, चिनी दियो या कुनै पनि मिठाई दियो, भोलिसम्म पनि त्यसको स्वाद रहँदैन, एकछिनपछि नै खत्तम हुन्छ, फेरि अर्को स्वाद खोज्न थाल्छ। यो संसारको सुखको अवस्था। त शाश्वत सुखको खोजीमा बहिरंग भट्टजी लागि परे, खोजी गर्न थाले। त उनले सोचे यो गृहस्थको जुन झन्झट छ यसबाट त मेरो खोजी पूरा होला जस्तो छैन। यो संसारको विषय वासनाको पिण्डले छोड्ला जस्तो छैन। यदि सन्यास ग्रहण गरौं भने संसारीले छोड्दैनन्, अनेक प्रकारको कुराकानी गर्छन्, कुरा काट्छन्, के गर्नु? एकान्तमा शाश्वत सुख खोजी गर्नु पर्यो। त उनले यो सब संसारी प्रपञ्चबाट बस्नको निमित्त एक काजीको घरमा गए। मुसलमान धर्मको जुन दीक्षा दिने व्यक्ति थियो काजी, उसका गए, गएर मुसलमान धर्मलाई ग्रहण गरे, इस्लाम धर्मलाई ग्रहण गरेर मुसलमान बने। त त्यस अनुसार खोजी गरे, तै पनि शान्ति प्राप्त भएन, शाश्वत सुखको प्राप्ति भएन। उल्टो हिन्दू थिए, इस्लाम बने, यसमा उनलाई एक प्रकारको दुःख को फिल भयो। भगवानले मलाई जहाँ जन्माएका थिए म त्यही थिए, जान्ने भएर यो सब गरे, यो फिल भयो। त फेरि हिन्दूहरूले विभिन्न शुद्धि गरेर उनलाई फेरि ब्राह्मण बनाइदिए, मतलब हिन्दू बनाइदिए। त यसमा हिन्दूवादी पनि आए, इस्लामवादी पनि आए, दुवै झगडा गर्न थाले। बहिरङ्ग भट्टको मुस्लिम नाम राखिदिए बहिरङ्गे खान। त इस्लामहरू आएर हिन्दूसँग झगडा गर्न थाले कि हाम्रो बहिरङ्गे खानलाई तिमीहरूले फेरि बहिरङ्ग भट्ट किन बनायो। हिन्दूहरूले आएर भने कि हाम्रो बहिरङ्ग भट्टलाई तिमीहरूले बहिरङ्गे खान किन बनायो। यो झगडा देखेर बहिरङ्ग भट्ट पागल हुन थाले। उनले सोचे कि म आखिर हुँ को। त पहिला शाश्वत सुख खोज्नु भन्दा पनि पहिला जरुरी भयो कि म को हुँ यो पत्ता लाग्नलाई, कसलाई चाहियो हो सुख। यसको निमित्त खोजीमा लागे, भट्किरहे अनेक समय। त्यसपछि एक नागनाथ नाम गरेका सन्तकोमा पुगे। सन्त समाधिमा जाने तर्खर गर्दै थिए, एक्कासि उनी पुगे। बहिरङ्ग भट्टजी उनले प्रश्न गरे नागनाथजीलाई, म को हुँ। त जो सन्त समाधिमा जाँदै थिए उनलाई झोक्चले बेला नको बेला आएर सोध्छ म को हुँ। उनले एक डण्डा लिएर बहिरङ्गको टाउकोमा हानिदिए जोडले। त त्यो पिटाईबाट बहिरङ्गजी चेतन शून्य बने, बेहोस भए, मूर्छित भए। त नागनाथजीले आफ्नो शिष्यहरूलाई आज्ञा दिए, यसलाई काटेर टुक्रा टुक्रा पारेर आगोमा हालिदिनु। शिष्यहरूले त्यही गरे। अग्निमा सब शरीर समाप्त भयो, खरानी बन्यो। जब अग्नि शान्त भयो त्यो खरानी जुन छ, खरानीमा जुन सिद्ध थिए नागनाथजी, उनले बहिरङ्गजीको प्राणलाई संचार गरिदिए। खरानीबाट फेरि शरीर उत्पन्न भयो, जस्ता तस्तै बने। अब सोधे नागनाथजीले, तिमी को हो बहिरङ्ग भट्टलाई। त बहिरङ्ग भट्ट चुप लागे, केही बोलेनन्। किन? किनकि उनले बुझिसके कि यो शरीर म होइन। शरीर त केही क्षण अगाडि खरानी भएको थियो, सिद्धले जुन प्राण संचार गरिदिए त खरानीबाट पनि शरीर उत्पन्न भयो, यानि कि म शाश्वत आत्मा हुँ। त सिद्ध भयो कि जीवात्मालाई सुख चाहिन्छ। अब तीन पर्सनालिटी मैले बताएँ, एक जीवात्मा, एक महात्मा, एक परमात्मा। अब महात्मा र परमात्माको लेभलको कुरा त हामी के बुझ्नु। हामी जब साधारण जीवात्मा छौं भने त्यसैले महात्मा र परमात्मालाई छोडिदिउँ, केवल जीवात्माको कुरा गरौं। त जीवात्मा अच्छ वेद भन्छ ज्ञाज्ञौ द्वावजा अज नासतो विद्यते भावो नाभावो विद्यते सतः उभयोरपि दृष्ट्वन्तस्तो नयस्तत्त्वदर्शिभिः गीता 2:16। आत्मा सुख जल्ले खोजिरहेछ, जसको सुख हाम्रो खोजाई हो। फेरि ध्यान दिनुहोस्, हाम्रो बुझाइ गलत छ। शरीरको सुखमै हामी लिप्त रह्यौं, खोज्नु छ आत्माको सुख, जुन आत्मा शाश्वत छ, नित्य छ। इनडिस्ट्रक्टिबिलिटी अफ म्याटर, कन्जर्वेशन अफ एनर्जी, वैज्ञानिक सिद्धान्त पनि छ। कुनै पनि तत्त्व एकपटक छ भने त्यो कहिले नाश हुँदैन, एक साधारण जड़ चीज तो नाश हुँदैन भने यो आत्मा शाश्वत छ, त्यसैले हामीलाई शाश्वत सुखकै खोजी छ। ठीक त सब सुख चाहन्छन्, त्यसमा पनि जीवात्मालाई सुखको आवश्यकता छ किनकि ऊ खोजी गर्दैछ, यो सिद्ध गरे हिजो मैले। अब त्यो शाश्वत सुख कहाँ छ, कसरी प्राप्त हुन्छ र त्यो प्राप्त गर्ने साधन के छ, यसमा विचार गर्नु छ।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार शुभ बर्बाद जहां संचार त्यहां विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 19 गते मंगलबार, ईस्वी सम्वत जून 2 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146, रुद्र नामको संवत्सर सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको द्वितीय तिथि साँझमा 5:25 त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा मूल रातिमा 9:03 त्यसपछि पूर्व